0: को सुझाव संकलन का लागि गरिएको भेलामा निष्कासित नेता पक्षधरले हो हल्ला गरे पनि निर्धारित कार्यक्रम नरोकिएको अन्सारीको भनाइ छ।
1: यसबाट पार्टी आत्तिएको छैन, पार्टीका सांसदहरू आत्तिएका छैनन्। यो पार्टी जीवन्त रहँदाखेरि पार्टीमा सहमति असहमति हुन्छ, असहमतिलाई नै हामीले लिएरै अगाडि बढ्नेवाला छौँ। तर अराजक तत्त्वहरूको यो पार्टीमा कुनै ठाउँ छैन भन्ने कुरा यहाँबाट नै हामी सन्देश दिन चाहन्छौँ।
0: पूर्व जिल्ला अध्यक्ष चन्दन स्वर्णका निष्कासनमा परेपछि असन्तुष्ट रहँदै आएका कार्यकर्ताले हो हल्ला गरेका थिए। चीनको कोइला खानी विस्फोटमा मृत्यु हुनेको संख्या 90 पुगेको छ। सान्सी प्रान्तमा भएको दुर्घटनापछि उद्धारको कार्य तीव्र गतिमा गरिएको छ। घटनामा घाइते 100 बढीलाई अस्पताल लगिएको छ। घटनालाई लिएर खानीका व्यवस्थापकहरू पक्राउ परेका छन्। थप जानकारी बीबीसीका जोनाथन हेडबाट।
2: There have been teams of rescuers, I mean something like 800 people at the site since late last night trying to rescue those if they survive, otherwise retrieve their bodies. And then beyond that, of course, I assume they will start investigating. I mean, they've already detained some executives from the company. It's a privately owned coal mine in relation to the accident. Xi Jinping did warn that lessons must be learnt.
0: पञ्चकन्या रूपन्देही सुपर लीगको उपाधि वेस्टर्न क्रिकेट क्लब बुटवलले हात पारेको छ। भैरवा सिद्धार्थ क्रिकेट मैदानमा भएको 24 संस्करणको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब भैरवालाई 45 रनले पराजित गर्दै वेस्टर्नले चौथो पटक उपाधि जित्न सफल भएको हो। गत सिजनको सुपर लीग पनि वेस्टर्नले नै जितेको थियो। उपाधि विजेता वेस्टर्नले 1,01,000 रुपियाँ पाएको छ। प्रतियोगितामा वेस्टर्नका अविशेष गौतम म्यान अफ दि सिरिज हुनुभयो। मेलबर्न क्रिकेट एन्ड स्पोर्टिङ क्लबका विपिन आचार्य बेस्ट ब्याट्सम्यान, मेलबर्नकै अशोक धामी बेस्ट बलर र वेस्टर्नका सुझाव थापा उदयमान खेलाडी घोषित हुनुभयो। सोमबारसम्म पश्चिम तराईका जिल्लामा तातो हावाको लहर चल्न सक्ने भन्दै सतर्क हुन भनिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लुम्बिनी र सुदूरपश्चिम प्रदेश अन्तर्गत तराईका थोरै स्थानमा 3 दिनसम्म अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढी हुन सक्ने जनाएको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, कल्याण, सुर्खेत, अछाम, डडेलधुरा र भैतडीलाई अध्यावधि
3: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: अघिल्लो वर्षापछि खसेको पहिरोले घर बगाउँदा पाँच थरको याङबर्ग एकका चार परिवार विस्थापित भएका छन्। पहिरोले घर जोखिममा परेपछि एउटा परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोले घर बगाएपछि याङबरक एक लम्बाखोलाका मोहनलाल खवास र कबीर खवास तथा कोप्चेका गंगा प्रसाद बेघाको परिवार विस्थापित भएको छ। मोहनलाल र कबीरको परिवारका सातजना आफन्त शान्ताको घरमा बस्नु परेको छ। गंगा प्रसादको छजनाको परिवार दाजु दुर्गा बेघाको घरमा बसेको छ। यस्तै भगिमान बेघाको घर पहिरोले उच्च जोखिममा परेपछि यो परिवारका छजना विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिश कुमार कर्णले जानकारी दिनुभएको छ। बाढ़ी पहिरोका कारण कोप्चे टोल, चामलिङ डाँडा, एकराती टोल र खोलाघारी मगर डाँडा टोलमा केही घर जोखिममा परेका छन्। नेपालमा नसर्ने रोगहरू नै समय अगावै हुने मृत्युका प्रमुख कारणका रूपमा देखा परेका छन्।
1: विश्व स्वास्थ्य संगठनका अनुसार कुल मृत्युको करिब 71% हिस्सा नसर्ने रोगका कारण हुने गरेको छ। साथै सन् 2030 यो दर 79% पुग्ने प्रक्षेपण गरिएको छ। यस्ता रोगहरूले व्यक्ति, परिवार तथा समग्र स्वास्थ्य प्रणालीमा पर्ने भार निरन्तर बढ़ाइरहेका छन्। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयद्वारा कार्यान्वयनमा ल्याइएको नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना अनुसार करिब 22% नेपाली जनता नसर्ने रोगका कारण 30-70 वर्षको उमेर बीचमै अकाल मृत्युको जोखिममा छन्। पछिल्लो समय अधिकांश घर परिवारमा कुनै न कुनै प्रकारका नसर्ने रोगका बिरामी भेटिन थालेका छन्। नेपालमा व्यक्तिगत घटना दर्ता प्रणाली पूर्ण रूपमा प्रभावकारी नभएकाले नसर्ने रोग सम्बन्धी राष्ट्रिय मृत्यु दरका तथ्याङ्क प्राप्त गर्न अझै चुनौती छ। हाल करिब 50% मृत्यु मात्रै दर्ता हुने अनुमान छ। सरकारी अस्पतालहरूको अन्तरङ्ग तथा बहिरङ्ग सेवामा आउने बिरामीहरूमध्ये ठूलो हिस्सा नसर्ने रोगसँग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको छ।
0: नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा भारतीय नागरिकलाई पक्रेर सार्वजनिक गरेको छ। भारतीय नागरिक 24 वर्षीय छोटुलाल जांगिट र 21 वर्षका देवेन्द्र कुमार हरिजन पक्राउ परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफले जानकारी दिनुभएको छ। ललितपुरको खुमलटार बस्ने बालिकालाई फकाएर भारतको दिल्ली जाने बसको टिकट काट्दै गर्दा बालिकाको उद्धार गरी उनीहरूलाई पक्राउ गरिएको हो। सशस्त्र प्रहरीले नेपालगंजमा अवैध लागू औषध अफिम र चरेस बरामद गरेको छ। सशस्त्र प्रहरी बल 30 नम्बर गणको सक्रियतामा सो गणमा हत रहेको बेनवी काला बन्जरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले नेपालगंज उपमहानगरपालिका 15 पिप्रहवा सीमा इलाकामा जाँच गर्ने क्रममा 5.5 किलो अफिम र 5 ग्राम चरेस बरामद गरेको सशस्त्र प्रहरी बल 30 नम्बर गण बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिनुभएको छ। उहाँका अनुसार करिब 5.5 किलो अफिम जस्तो देखिने पदार्थ र 5 ग्राम चरेस जस्तो देखिने कालो पदार्थ बरामद भएको छ। महोत्तरीमा विगत 4 महिनामा 209 जनाले आमाको नामबाट नागरिकता पाएका छन्। गएको 2082 पुष 11 गतिको मन्त्री परिषद बैठकले निर्णय गर्दै बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिने व्यवस्था भएको थियो। पुष 21 गते नेपाल राजपत्रमा सूचना प्रकाशन भए लगत्तै सबै जिल्ला प्रशासन कार्यालयहरूमा परिपत्र गरी यो व्यवस्था कार्यान्वयनमा ल्याइएको थियो। यस क्रममा सबै आवश्यक कागजी प्रक्रिया पूरा गरी 2082 माघ 6 गतेदेखि जिल्ला प्रशासन कार्यालयबाट आमाको नामबाट नागरिकता वितरण शुरू गरिएको प्रमुख जिल्लाधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभएको छ। यस अनुसार नेपाली नागरिक आमाबाट नेपालमै जन्मिएका र बाबुको पहिचान हुन नसकेका व्यक्तिले आवश्यक सो घोषणा र प्रक्रिया पूरा गरी वंशजको आधारमा नागरिकता पाउन थालेका हुन्। युक्रेनको सेनाले रूसको ब्ल्याक सी तटीय बन्दरगाहको महत्वपूर्ण तेल टर्मिनल र इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको जनाएको छ। यसका साथै युक्रेनले रूसको एउटा रासायनिक कारखानामाथि पनि हमला गरेको बताइएको छ। थप बीबीसी संवाददाता ड्यानी एभरहार्टबाट।
2: It's clear from video posted online that Novorossiysk was the target of a sustained Ukrainian attack with air defenses trying to counter drones. What's harder to determine at this stage is how much damage it caused. But Ukraine has been targeting Russia's energy infrastructure to hit oil revenues that Moscow uses to fund its war. NASA satellite data indicates fires in the area of the oil depot, which Ukraine's military says is one of the largest in southern Russia.
0: आज कोशी लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो BFBS कुलकर्म रेडियो हो।

0: SBS Gorkha Radio. Sainya samudai ma.
1: Relying buddy.
0: On air.
1: App ma.
0: Ani smart speaker ma bandhos.
2: Play BFBS.
1: You BFBS Gorkha Radio ho.
0: Radio. Gorkha Radio.
3: पोखरा महानगरपालिकाले आज फिर्के खोलाको खोलाघर सीमा भित्र बनेका संरचना हटाउन डोजर चलाउने भएको छ। वर्षौंदेखि विवाद र राजनीतिक मुद्दा बनेको फिर्केका संरचना हटाउने विषयलाई महानगरले योपल्ट खोलाभित्र बनेका संरचना हटाएर करिडोर बनाउने अभियान थाल्न लागेको हो। आज बिहान 10 बजेदेखि फिर्के खोला क्षेत्रमा एकसाथ डोजर चलाइने महानगरले जनाएको छ। पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जु देवी गुरुङ,
4: आज चाहिँ खास गरी हाम्रो यो फिर्केको करिडोर चाहिँ खुल्ला गर्ने यो निकै पहिलादेखिकै योजना हो। हामीले पहिल्यै यसको चाहिँ खोला घर सीमाङ्कन गरिसकेको थियो। आज चाहिँ हामीले सूचना पनि हामीले पहिला नै प्रकाशन गरिसकेको थियो र आज हामीले कति ठाउँबाट चाहिँ यो खोला घर चाहिँ खुल्ला गर्ने डोजर चलाएर यो अतिक्रमण गरेको संरचनाहरू हटाउ भन्ने चाहिँ हाम्रो योजना छ। 10 बजेबाट
3: जम्मा जम्मी कति घर टहरा हटाइँदैछ?
4: त्यहाँ झन्डै 40-42 घर चाहिँ भूमिहीन सुकुम्बासी छ। बाँकी धेरै नै संघ संस्थाहरूको घरहरू पनि पर्छ। त्यसमा चाहिँ भूमिहीनहरूलाई चाहिँ हामी निशा वितरण गरिसकेको, निशा प्राप्त गरिसकेको भूमिहीनहरूलाई हामी व्यवस्थित गर्छौँ। बाँकी अतिक्रमण गरेर बनाइएको संरचनाहरू हटाइन्छ। माथि अधेरी कुनाबाट तल डेम साइडसम्म छ यो, र त्यो सतत चाहिँ वडा अध्यक्षहरूले त्यसको चाहिँ नेतृत्व लिएर भत्काउने काम हुँदैछ। धेरै वडाहरू पर्छन्, 1, 18, 4, 5, 7, 8, 17 यी वडाहरू पर्छन्। ती वडाका वडा अध्यक्षहरूले नेतृत्व लिएर आफ्नो आफ्नो ठाउँमा परेको संरचनाहरू खाली गर्ने योजना।
3: अहिलेलाई फिर्के खोला आसपास मात्र हो कि अर्को ठाउँ पनि हो? कहाँ कहाँ हो आज?
4: अहिले चाहिँ तत्काल चाहिँ फिर्के खोला हो, त्यो पछि बस पार्क आउँछ।
3: बस पार्कको कहिले खाली गराउने योजना छ?
4: 15 दिने सूचना फेरि जारी गरेको छ हामीले, किनभने त्यहाँ एउटा छानबिन गर्न पनि त्यहाँ खाली गर्न पनि से भएको हुनाले फेरि सूचना जारी भएको छ। त्यो पछि चाहिँ सबै पोजिटिभ छ, एक हिसाबले मानसिक रूपले तयार छन्।
3: फिर्के खोला आसपास त्यो क्षेत्रमा बसेका कतिजना हुनुहुन्थ्यो?
4: सुकुम्बासी भूमि चाहिँ त्यस्तै 40-42 होला, अरू त संघ संस्थाहरू।
3: जनसङ्ख्या कति थियो त्यहाँ बस्ने?
4: जनसङ्ख्या त मलाई ठ्याक्क याद भएन, तर यस्तै होला कति 100+ यस्तै होला, म ठ्याक्कै एक्चुअल मलाई थाहा छैन। तर भूमिहीन सुकुम्बासी चाहिँ 40-42 घर मात्रै हो, अरू चाहिँ व्यक्तिले संघ संस्थाहरूले अतिक्रमण गरेको हो। 40-42 घर चाहिँ सुकुम्बासी भूमि।
3: विस्थापितहरूलाई के कसरी राखिँदैछ त?
4: हामीले तिनीहरूलाई चाहिँ पहिल्यै निशा वितरण गरिसकेका छौँ। कोही चाहिँ दलित भूमिहीन, कोही चाहिँ सुकुम्बासी भूमिहीन र अव्यवस्थित बसोबासी, उनीहरूलाई चाहिँ हामीले निशा वितरण गरिसकेका छौँ पहिल्यै। त्यो निशा अनुसार उनीहरूलाई चाहिँ हामीले व्यवस्थापन गर्ने हाम्रो योजना रहेको छ, त्यो अनुसार नै हुन्छ।
3: अहिले उहाँहरू कहाँ बसिराख्नु भएको छ त?
4: अहिले त आफ्नो ठाउँमा नै त्यहीँ बसेको होला, तर कतिपयले खाली पनि गरिसकेको छ।
3: 2080 साल असारमा गरिएको फिर्के खोला नाप जाँच प्रतिवेदन अनुसार खोला घरमा निर्माण भएका सबै प्रकृतिका संरचना हटाउन लागि हो। यस्तै 5 दशकदेखि जग्गा अधिग्रहण गरी निर्माण हुन नसकेको पोखरा बसपाकमा बनेका संरचना खाली गराउन पोखरा उपत्यका नगर विकास समितिले 15 दिनको अल्टिमेटम दिएको छ। समितिले यही जेठ 9 गते सार्वजनिक सूचना जारी गरी बसपाक क्षेत्रभित्र अनधिकृत रूपमा निर्माण भएका व्यावसायिक सटर तथा पसल कवल खाली गर्न 15 दिनको अन्तिम म्याद दिएको हो। नेपाल भारत जमुना नाकामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरहरू परिचालन गरेको छ।
5: जमुना नाकाबाट पछिल्लो समयमा लागू औषध ओसार पसार बढ्दै गएको भन्दै नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको हो। कुकुर परिचालन गरेर सुरक्षा व्यवस्था कडा बनाइएको र भारतबाट आउने हरेकको सामान सुँघेर जाँच गराउन थालिएको सशस्त्र प्रहरी बल नेपाल 30 नम्बर गण हेडक्वार्टर बागेश्वरीले जनाएको छ। जमुनामा परिचालित 2 वटा तालिम प्राप्त कुकुरले विशेष गरी हात हतियार, विस्फोटक पदार्थ तथा लागू औषध जाँचमा सघाइरहेको उल्लेख गर्दै हेडक्वार्टर बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीम बहादुर चन्दले सीमा सुरक्षालाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्य अनुसार अब नियमित रूपमा यस्ता तालिम प्राप्त कुकुरहरू सीमा नाकामा तैनात रहने जानकारी दिनुभयो।
3: अमेरिकी राष्ट्रपतिको सरकारी निवास व्हाइट हाउस बाहिर गोली चलेको छ। गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकायको जवाफी कार्यवाहीमा मारिएका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। स्थानीय समयअनुसार शनिबार साँझ करिब 6 बजे व्हाइट हाउस नजिकै 17 स्ट्रीट र पेन्सिल्भेनिया एभिन्यू क्षेत्रमा घटना भएको।

0: समुदायमा
1: रेडियो
0: गोर्खा।

0: अमेरिकी राष्ट्रपतिको कार्यालय व्हाइट हाउस नजिकै गोली चलेको छ। शनिबार साँझ व्हाइट हाउस नजिकै सुरक्षा चेकपोस्टमा एक बन्दुकधारीले गोली चलाएका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। राष्ट्रपति ट्रम्प कार्यालयमै रहँदा गोली चलेको बताइएको छ। 21 वर्षका नासिर बेस्टले गोली चलाएको आरोप छ। अमेरिकी सिक्रेट सर्भिसका अनुसार बेस्टले सुरक्षाकर्मीमाथि गोली चलाएका थिए। लगत्तै सुरक्षाकर्मीले जवाफी फायर गर्दै उनलाई गोली हानेका थिए। घटनामा प्रत्यक्षदर्शी एक सर्वसाधारण पनि गोली लागेर गम्भीर घाइते भएका छन्। वाशिङटनबाट स्काईका संवाददाता डेभिड ब्लेभेन्स।
1: A suspect who was known to DC police approached a security checkpoint and opened fire on secret service officers. They returned fire and two people were wounded, but we can now confirm that the suspect has died in hospital.
0: चीनको एउटा कोइला खानीमा विस्फोट हुँदा कम्तीमा 82 जनाको ज्यान गएको छ। 2 जना बेपत्ता छन्। सान्सी प्रान्तमा रहेको कोइला खानीमा विस्फोट भएको चीनको सरकारी संचार माध्यमले जनाएको छ। उद्धार अधिकारीहरूले पहिले कम्तीमा 90 जनाको मृत्यु भएको बताएका थिए। पोखरा महानगरपालिकाले आज फिर्के खोलाको खोलाघर सीमाभित्र बनेका संरचना हटाउन डोजर चलाउने भएको छ। वर्षौंदेखि विवाद र राजनैतिक मुद्दा बनेको फिर्केका संरचना हटाउने विषयलाई महानगरले योपल्ट खोलाभित्र बनेका संरचना हटाएर करिडोर बनाउने अभियान थाल्न लागेको हो। अहिले बिहान 10 बजेदेखि फिर्के खोला क्षेत्रमा एकैसाथ डोजर लगाइने महानगरको भनाइ छ। पोखरा महानगरपालिकाकी उप प्रमुख मन्जु देवी गुरुङ,
2: आज चाहिँ खास गरी हाम्रो यो फिर्केको करिडोर चाहिँ खुल्ला गर्ने यो निकै पहिलादेखिकै योजना हो। हामीले पहिल्यै यसको चाहिँ खोला घर सीमाङ्कन गरिसकेको थियो। आज चाहिँ हामीले सूचना पनि हामीले पहिला नै प्रकाशन गरिसकेको थियो र आज हामीले कति ठाउँबाट चाहिँ यो खोला घर चाहिँ खुल्ला गर्ने डोजर चलाएर यो अतिक्रमण गरेको संरचनाहरू हटाउने भन्ने चाहिँ हाम्रो योजना छ। 10 बजेबाट
0: जम्मा जम्मै कति घर हटाइँदैछ?
2: त्यहाँ झन्डै 40-42 घर चाहिँ भूमिहीन सुकुम्बासी छ। बाँकी धेरै नै संघ स्तरको घरहरू पनि पर्छ। त्यसमा चाहिँ भूमिहीनहरूलाई चाहिँ हामी निशा वितरण गरिसकेको, निशा प्राप्त गरिसकेको भूमिहीनहरूलाई हामी व्यवस्थित गर्छौँ। बाँकी अतिक्रमण गरेर बनाइएको संरचनाहरू हटाइन्छ। माथि अधेरी कुनाबाट तल डेम साइडसम्म छ यो, र त्यो तत्त चाहिँ वडा अध्यक्षहरूले त्यसको चाहिँ नेतृत्व लिएर भत्काउने काम हुँदैछ। धेरै वडाहरू पर्छन्, 1, 18, 4, 5, 7, 8, 17 यी वडाहरू पर्छन्। ती वडा अध्यक्षहरूले नेतृत्व लिएर आफ्नो आफ्नो ठाउँमा परेको संरचनाहरू खाली गर्ने योजना।
0: अहिलेलाई फिर्के खोला आसपास मात्र हो कि अर्को ठाउँ पनि हो? कहाँ कहाँ हो आज?
2: अहिले चाहिँ तत्काल चाहिँ फिर्के खोला हो, त्यो पछि बस पार्क आउँछ।
0: बस पार्कको कहिले खाली गराउने योजना छ?
2: 15 दिने सूचना फेरि जारी गरेको छ हामीले, किनभने त्यहाँ एउटा छानबिन गर्न पनि त्यहाँ खाली गर्न पनि के भएको हुनाले फेरि सूचना जारी भएको छ। त्यो पछि चाहिँ सबै पोजिटिभ छ, एक हिसाबले मानसिक रूपले तयार छन्।
0: फिर्के खोला आसपास त्यो क्षेत्रमा बसेका कतिजना हुनुहुन्थ्यो?
2: सुकुम्बासी भूमि चाहिँ त्यस्तै 40-42 होला, अरू त संघ संस्थाहरू।
0: जनसङ्ख्या कति थियो त्यहाँ बस्ने?
2: जनसङ्ख्या त मलाई ठ्याक्क याद भएन, तर यस्तै होला कति 100+ यस्तै होला, म ठ्याक्कै एक्चुअल मलाई थाहा छैन। तर भूमिहीन सुकुम्बासी चाहिँ 40-42 घर मात्रै हो, अरू चाहिँ व्यक्तिले संघ संस्थाहरूले अतिक्रमण गरेको हो। 40-42 घर चाहिँ सुकुम्बासी भूमि।
0: विस्थापितहरूलाई के कसरी राखिँदैछ त?
2: हामीले तिनीहरूलाई चाहिँ पहिल्यै निशा वितरण गरिसकेका छौँ। कोही चाहिँ दलित भूमिहीन, कोही चाहिँ सुकुम्बासी भूमिहीन र अव्यवस्थित बसोबासी, उनीहरूलाई चाहिँ हामीले निशा वितरण गरिसकेका छौँ। पहिल्यै त्यो निशा अनुसार उनीहरूलाई चाहिँ हामीले व्यवस्थापन गर्ने हाम्रो योजना रहेको छ, त्यो अनुसार नै हुन्छ।
0: अहिले उहाँहरू कहाँ बसिराख्नु भएको छ त?
2: अहिले त आफ्नो ठाउँमा नै त्यहीँ बसेको होला, तर कतिपयले खाली पनि गरिसकेको छ।
0: 2080 साल असारमा गरिएको फिर्के खोला नाप जाँच प्रतिवेदन अनुसार खोला घरमा निर्माण भएका सबै प्रकृतिका संरचना हटाउन लागि हो। यस्तै 5 दशकदेखि जग्गा अधिग्रहण गरी निर्माण हुन नसकेको पोखरा बसपार्कमा बनेका संरचना खाली गराउन पोखरा उपत्यका नगर विकास समितिले 15 दिनको अल्टिमेटम दिएको छ। नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ। उपमहासचिव लेखराज भट्टका अनुसार बैठक बिहान 11:30 बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु भक्तपुरमा शुरू हुनेछ। बैठकमा अब बोल्न बाँकी 4 सचिवले आफ्नो धारणा राख्नेछन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो बीएफबीएस कुलधर्म रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: वीरगंज भन्सार नाका हुँदै चालू आर्थिक वर्षको 10 महिनामा 7 खर्ब बढ़ी मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ. 10 महिनामा 7 खर्ब 94 अर्ब 87 करोड़ मूल्यका वस्तु तथा सामान आयात भएका हुन्. गएको आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू अवधिको यो अवधिमा यो नाका हुँदै 15% बढ़ी सामान भित्रिएको वीरगंज भन्सार कार्यालयले जनाएको छ. हरेक वर्ष खेती गर्ने समयमा किसानले रासायनिक मलको अभाव झेल्नुपर्ने बाध्यता छ. वर्खा लाग्न थालिसक्यो, खेतीपातीको समय छ. किसानले मकैका लागि समेत मल पाएका छैनन्. धान खेतीका लागि पनि रासायनिक मल पाइने नपाइनेमा किसान अन्यलमै छन्. हाल मकै र केही समयमै धान खेतीका लागि मलको जोहो गर्नुपर्नेछ. सरकारले कृषिको उत्पादन र उत्पादकत्वलाई प्राथमिकता दिएको बताउने गरे पनि किसानलाई चाहिने मल समयमै दिन नसक्दा किसान निराश छन्. सप्तरीको महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डल:
4: रासायनिक मलको धेरै अभाव छ हाम्रो गाउँपालिकामा. दुई चार दिनपछि धान खेतीको लागि यो सुरु हुन्छ. हाम्रो चाहिने जति हाम्रो 15 गते पछि हुन्छ. हाम्रो यसले पनि माग त आइरहेछ हाम्रो गाउँपालिकामा. संघीय सरकार र मधेस प्रदेशले आवन्टन गरेको छैन हामी कहाँ अहिलेसम्म. लगभग 44 क्विन्टल जति चाहिन्छ हाम्रो.
3: रासायनिक मल, भरपर्दो सिँचाइ र उन्नत बिउ सहज रूपमा नपाउँदा उत्पादनमा ह्रास आउन सक्ने किसानको चिन्ता छ. गोर्खाको गण्डकी गाउँपालिकामा पनि मलको अभाव छ. गाउँपालिकाका अध्यक्ष दीपक तिमिलसेना साकार:
5: कुनै वार्डमा चाहिँ अझै पर्याप्त हुन सकेका छैन. अलि लिमिटेसन नै छ. असारको बेलामा खेतमा रोपोलाई अथवा मकैलाई पर्याप्त पाइन्छ पाइन्न. असार साउनमा पनि मल निरन्तर आवश्यक पर्छ. तरकारी खेतीलाई पनि पर्छ. अहिले पनि केही अभाव भयो भन्ने कुरा चाहिँ भएको छ. हामीले सकेसम्म हामीलाई यस्तो समस्या छ भन्ने कुरा चाहिँ गरिरहेको छ. अहिले 3 वार्डमा चाहिँ अलिकति सहकारी एक्टिभ नहुँदाखेरि अलिक समस्या परिरहेको छ.
3: खेती किसानी गर्नेको संख्या धेरै हुँदा पहिले पहिले मलका लागि हारालुच हुन्थ्यो. तर आजकल बाँदर लगायत वन्यजन्तुको समस्याले पनि खेतीपाती गर्नेको संख्या घट्दो छ. त्यसैले केही ठाउँमा मलको माग पनि कम देखिएको छ. ओखलढुङ्गा सिद्धिचरण एकी राधा निरौला:
6: मैले पहिला सबै खेती गर्दाखेरि 3 बोरा जति लिन्थे. सबैतिर कोदो रोप्थे, मकै छर्थे. अहिले सबै बारी बाँदो छ. मलाई आधी बोरा मल भइसक्छ. पहिला चाहिँ हामी 70%ले खेती लाउँथ्यौँ भने अहिले 25%ले मात्रै लाउँछौँ. खेतीलाई जङ्गली जनावरले खाइसक्छ. अर्को जनशक्ति पनि छैन अहिले गाउँमा.
3: बजारमा मलको अभाव छ. तर कृषि मन्त्रालयले भने वैकल्पिक उपाय मार्फत आपूर्ति सहज बनाउने र बर्खाका लागि मलको अभाव नहुने दावी गरेको छ. कृषि मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ:
7: यो वर्ष 5,50,000 टन चाहिँ अनुदानमा रासायनिक मल वितरण गर्ने हाम्रो लक्ष्य हो. त्यसको लागि हामीलाई 28,82,14,00,000 बजेट प्राप्त भएको हो. त्यसबाट चाहिँ हामीले 4,91,300 मेट्रिक टनको टेन्डर प्रक्रिया गरिसकेको अवस्था छ. त्यति बेला हामीसँग स्टकमा करिब करिब यो वैशाख 30 गतेसम्मको तथ्याङ्क मसँग छ. यो अनुसार चाहिँ हामीसँग 1,50,000 टन अहिले मौजदात बाँकी छ. यो मौजदातले हाम्रो धान रोपाईको सिजनलाई चाहिँ पुग्छ भन्ने सन्तोषजनक अवस्थामा हामी छौँ भन्ने खालको हाम्रो आकलन छ.
3: अहिले पनि डिपोहरूबाट सहकारीले मल लगिरहेको मन्त्रालयको भनाइ छ. अन्तर्राष्ट्रिय परिस्थिति र समयमै काम नगर्दा समस्या परेको भन्दै श्रेष्ठले सहकारीमाथि दोष थोपर्नु भएको छ.
7: सहकारीहरूले तराजु राख्नु पर्यो. उहाँहरूको पनि के छ प्रवृत्ति भन्दाखेरि चाहिँ एकदमै अप्ठ्यारो परेपछि मात्रै पैसा उठाएर अनि खरिद गर्न जाने, मात्रै कोटा लागिसकेपछि पनि उहाँले समयमा नउठाउने समस्या छ. पालिकाले पनि समयमा मल उठाउनको लागि सहकारीलाई सचेत गराउनु पर्यो. र कोटा प्राप्त भएपछि पहिला पालिकालाई थाहा हुन्छ. कहीँ कतै सहकारीले बेलामा नउठाएर पालिकाले बेलामा कोटामा पाएको मल चाहिँ सहकारीलाई परिचालन गरेर ल्याउन नभनेर केही कारणले ढिलो भएको हुनसक्छ. नभए मल चाहिँ देशभरिका हाम्रा 7,000 भन्दा बढी सहकारीहरू चाहिँ डिलर्स छन्. कहीँ कहीँ सहकारीले काम नगरेको, सहकारी नभएको ठाउँमा चाहिँ प्राइभेट पनि डिलर हुन सक्छ. नभए मूलत सहकारी.
3: मन्त्रालयले किसानहरूलाई कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट आधिकारिक रूपमा दर्ता भएका डिलरहरूबाट मात्र मल खरिद गर्न अनुरोध गरेको छ. पोखरा महानगरपालिकाले आज फिर्के खोलाको खोलाघर सीमाभित्र बनेका संरचना हटाउन डोजर चलाउँदैछ. वर्षौंदेखि विवाद र राजनैतिक मुद्दा बनेको फिर्केका संरचना हटाउने विषयलाई महानगरले योपल्ट खोलाभित्र बनेका संरचना हटाएर करिडोर बनाउने अभियान थाल्न लागेको हो. आज बिहान 10 बजेदेखि फिर्के खोला क्षेत्रमा एकैसाथ डोजर लगाइने महानगरले जनाएको छ. भारतको तेलंगाना राज्यमा अत्यधिक गर्मी लूका कारण कम्तीमा 16 जनाको ज्यान गएको छ। यो वर्षको गर्मीयाममा 7 जिल्लामा उनीहरूको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन्। लूका कारण मृत्यु हुनेको संख्या धेरै हुन सक्ने अनुमान छ। तेलंगाना सरकारले मृतकका परिवारलाई जनही 4,00,000 भारतीय रूपियाँ राहतको घोषणा गरेको छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: भाडी पहिरोले पाँच थरको याङबा र गाउँपालिकामा क्षति पुर्याएको छ। गाउँपालिकाको वडा नम्बर 1, 2 र 3 बाढी पहिरोले घर गोठ सड़क झुलुङ्गी पुल तथा जलविद्युत आयोजनामा क्षति पुर्याएको हो। याङबरग गाउँपालिकाका उपाध्यक्ष बाबा म्याङ मोका अनुसार हालसम्म वडा नम्बर 1 2 घर र वडा नम्बर 1 र 2 3 झुलुङ्गी पुल बगाएको छ। बाढी पहिरोले याङबरग 1 च्याङथापु बजार आसपास क्षेत्रमा ठूलो क्षति भएको छ। निरन्तर वर्षाका कारण पुष्पलाल मध्यपहाड़ी लोकमार्ग अन्तर्गत ओयाम चिवा भन्ज्याङ सड़क खण्ड अवरुद्ध भएको छ। याङबरग 3 रिजाल भीरमा पहिरो झरेको छ भने वडा नम्बर 2 दुभानेको डाइभर्सन बाढीले बगाएको छ। जिल्ला प्रहरी कार्यालय पाँच थरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिश कुमार खर्णका अनुसार मध्यपहाड़ी लोकमार्ग सञ्चालनका लागि पहल थालिएको छ। सीमा प्रहरी कार्यालय च्याङथापुले क्षतिको विवरण संकलन गरिरहेको र हालसम्म 2 घर बगेको जानकारी आएको उहाँले बताउनुभयो। यसैबीच पाँच थरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमा तमोर करिडोरमा निर्माणाधीन लिम्बुनी सड़क पुलको ट्रस समेत बाढ़ीले बगाएको छ। प्रहरीका अनुसार हेवा कावेली र तमोर नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्र उच्च जोखिममा परेका छन्। याङबरग 3 ओयाम बजार आसपासका खेतीयोग्य जमीनमा समेत बाढ़ी पहिरोले क्षति पुर्याएको स्थानीयको भनाइ छ। इन्द्रावती खोलामा आएको बाढ़ीले ताप्लेजुङ र पाँच थर जोड्ने मोटरेबल पुलमा क्षति पुर्याउँदा यातायात अवरूद्ध भएको छ। ताप्लेजुङको सिदिङवा 4 साबलाखु र पाँच थरको याङबरग 4 थर्पु जोड्ने इन्द्रावती खोलामाथिको मोटरेबल पुलमा बाढ़ीले क्षति पुर्याएको हो। स्थानीय सञ्जय पन्धाकका अनुसार शुक्रबार राति आएको बाढ़ीले पुलको साबलाखु तर्फको भाग बगाएको छ। पक्की संरचना भन्दा बाहिरी भागतर्फ करिब 6 मिटर जति पुलको जीपमा क्षति भएपछि यातायात ठप्प भएको पुलको मुख्य पक्की संरचना समेत जोखिममा परेको उहाँले बताउनुभयो। पुलमा क्षति भएपछि सिदिङवा गाउँपालिका तथा सिरिजंगा गाउँपालिकाको वडा नम्बर 7 खेवाङ र वडा नम्बर 8 याम्फुदिनबाट चल्ने सवारी साधन चल्न सकेका छैनन्। सिदिङवा गाउँपालिकाकी उपाध्यक्ष कृष्ण कुमारी कडरिया वन्दनाका अनुसार सिदिङवाका विभिन्न वडाबाट सदरमुकाम फुङलिङ तथा पाँच थर इलाम हुँदै अन्य जिल्लातर्फ जाने सवारी साधन रोकिएका छन्। सिदिङवातर्फ भित्रिने यात्रु तथा मालवाहक सवारी साधन समेत पाँच थरतर्फ रोकिएको उहाँको भनाइ छ। नेपालमा नसर्ने रोगहरू नै समय अगावै हुने मृत्युका प्रमुख कारणका रूपमा देखा परेका छन्।
1: विश्व स्वास्थ्य संगठनका अनुसार कुल मृत्युको करिब 71% हिस्सा नसर्ने रोगका कारण हुने गरेको छ। साथै सन् 2030 यो दर 79% पुग्ने प्रक्षेपण गरिएको छ। यस्ता रोगहरूले व्यक्ति परिवार तथा समग्र स्वास्थ्य प्रणालीमा पर्ने भार निरन्तर बढ़ाइरहेका छन्। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयद्वारा कार्यान्वयनमा ल्याइएको नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना अनुसार करिब 22% नेपाली जनता नसर्ने रोगका कारण 30-70 वर्षको उमेर बीचमै अकाल मृत्युको जोखिममा छन्। पछिल्लो समय अधिकांश घर परिवारमा कुनै न कुनै प्रकारका नसर्ने रोगका बिरामी भेटिन थालेका छन्। नेपालमा व्यक्तिगत घटना दर्ता प्रणाली पूर्ण रूपमा प्रभावकारी नभएकाले नसर्ने रोग सम्बन्धी राष्ट्रिय मृत्यु दरका तथ्याङ्क प्राप्त गर्न अझै चुनौती छ। हाल करिब 50% मृत्यु मात्रै दर्ता हुने अनुमान छ। सरकारी अस्पतालहरूको अन्तरङ्ग तथा बहिरङ्ग सेवामा आउने बिरामीहरूमध्ये ठूलो हिस्सा नसर्ने रोगसँग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको छ।
0: जुम्लाको तिला गाउँपालिका 9 ज्योति माध्यमिक विद्यालयको कक्षा कोठा भवनको छानो हुरी बतासले उडाएको छ। जस्ता पाताको छाना हुरीले उडाएपछि पठन पाठन प्रभावित भएको छ। हुरी बतासले विद्यालयको कार्यालयका कागजपत्र पनि उडाएको छ। छानो उडाएपछि कक्षा सञ्चालन गर्न कोठा अभाव हुने वडाध्यक्ष धनबहादुर राउतको भनाइ छ। शुक्रबार साँझ हुरीका कारण विद्यालयको भौतिक संरचनामा क्षति पुगेको वडाध्यक्ष राउतले बताउनुभयो। विद्यालयमा जडान गरिएको सौर्य ऊर्जा प्रणाली समेत पूर्ण रूपमा नष्ट भएको छ। राष्ट्रिय लाइनको विद्युत सेवा पुगेको छैन। सौर्य ऊर्जामै निर्भर रहेको विद्यालय अहिले ऊर्जाविहीन भएको विद्यालयका प्रधानाध्यापक मोतीराम बुढाले बताउनुभयो। यो विद्यालयमा करिब 10 लाख बराबरको क्षति भएको प्रधानाध्यापक बुढाको भनाइ छ। चीनको एउटा कोइला खानीमा विस्फोट हुँदा कम्तीमा 82 जनाको ज्यान गएको छ। 2 जना बेपत्ता छन्। सान्सी प्रान्तमा रहेको कोइला खानीमा विस्फोट भएको चीनको सरकारी संचार माध्यमले बताएको छ। Skyki Asia Sambadata Helen Ang.
2: And the man said that they were underground and that they heard this massive boom, he said there was a gust of wind that was so strong it knocked them to the ground, it knocked their helmets off, and that it caused many people to pass out, and that when they came to it was just blackness and dust, and he managed to escape by sort of crawling out through a tunnel. So it must have been a truly terrifying experience for those people caught up in it.
0: I look somewhat the cover, you can
3: see. एक्सप्रेस गोर्खा रेडियो हो।

0: SBS Gurkha Radio हो।
1: झझल को आई रहे छ तिम्रो छिन छिन, झझल को आई रहे छ तिम्रो छिन छिन, आतुर छन ओठहरू तिम्रै नाम लिन, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, यतै कतै छौ जस्तो लाग्छ किन।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: बेलायतका एकजना पूर्व सैनिकको युक्रेन युद्धमा ज्यान गएको छ। रोयल एयरफोर्सका पूर्व सैनिक एयरचन रेफोनको डोनेस्क क्षेत्रको युद्धमा मृत्यु भएको हो। डेभोनका 23 वर्षीय रेफोन 17 वर्षको उमेरमा रोयल एयरफोर्समा भर्ती हुनुभएको थियो। बीचैमा सेवा छाडेका रेफोन सन् 2025 युक्रेनी सेनालाई सहयोग गर्ने विशेष युनिटमा भर्ना भएको खबर छ। थप करेन थोरबाट
1: 23-year-old Ayrton Redfern from Devon joined the RAF when he was just 17. He later left the service to travel abroad. He joined a specialist unit supporting the Ukrainian army in 2025. It's understood he died in the Donetsk region of Ukraine on the 9th of May. The Foreign, Commonwealth and Development Office confirmed they were supporting the family and were in contact with Ukrainian authorities. His family say they are grateful for all the tributes, messages and support from those who knew Ayrton and from strangers.
0: पोखरा महानगरपालिकाले फिर्की खोलाको खोलाघर सीमा भित्र बनेका संरचना हटाउन डोजर चलाउन सुरु गरेको छ। वर्षौंदेखि विवाद र राजनैतिक मुद्दा बनेको फिर्केको संरचना हटाएर महानगरले करिडोर बनाउने अभियान थालेको हो। पोखरा महानगरका मेयर धनराज आचार्य र सम्बन्धित वडा अध्यक्षको नेतृत्वमा आज बिहान 10 बजेपछि फिर्के खोलाका 3 ठाउँबाट एकैसाथ डोजर चलाउन शुरू भएको हो। पहिलो चरणमा 0 किलोमिटर र सिर्जना चोकको बीचमा फिर्केमाथि बनेका संरचना हटाइएको छ। यहाँबाट शुरू भएको डोजर लायन्सको भवनबाट भत्काउँदै वडा नम्बर 6 तर्फ आउनेछ। अर्को डोजर वडा नम्बर 2 र 18 को सिमाना अँधेरी कुनादेखि संरचना भत्काउन शुरू गरी वडा नम्बर 4 तर्फ आउने बताइएको छ। यस्तै अर्को डोजर वडा नम्बर 4 र 5 को सिमाना फिर्के पुल पुरानीलकण्ठ मन्दिरदेखि भत्काउन शुरू गरेर वडा नम्बर 5 र 8 तर्फ आउनेछ। 2080 साल असारमा गरिएको फिर्के खोला नाप जाँच प्रतिवेदन अनुसार खोलाघरमा निर्माण भएका सबै प्रकृतिका संरचना हटाउन लागि हो। प्रतिवेदन अनुसार खोलाघरभित्र 160 वटा संरचना पर्छन्। कास्की जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन सरकारी वकिललाई अनुमति दिए लगत्तै सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण तय भएको छ। पार्टी वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा रासुवापाले सरकार बनाएपछि पार्टीको तर्फबाट लामिछानेले पहिलो भारत भ्रमण गर्न लाग्नु भएको हो। उहाँले यही जेठ 18 भारत जाने तय भएको छ। भारत भ्रमणका क्रममा उहाँले भाजपा अध्यक्ष नितिन नवीन सहित विदेश मन्त्री एस जयशंकर लगायतका मन्त्रीसँग भेटवार्ता गर्ने तय भए। मोदीसँगको भेटबारे निश्चित नभएको रासुवापा नेताहरूको भनाइ छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अनिश्चित भइरहेका बेला सभापति लामिछाने दिल्ली जान लाग्नु भएको हो। हालै प्रधानमन्त्री शाहसँग भेट नहुने भएपछि भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित भएको थियो। मे अन्तिमका लागि तय भएको परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण पनि स्थगित भएको थियो। भारत र चीनले लिपुलेक नाका हुँदै फेरि व्यापार थाल्ने घोषणा गरेपछि सरकारले दुवै देशलाई कूटनीतिक नोट मार्फत विरोध जनाउँदा भारतले यो बाटो पुरानै हो भन्दै जवाफ फर्काएको थियो। लामिछानेको भारत भ्रमणको एजेण्डा भने सार्वजनिक भएको छैन। अमेरिकी राष्ट्रपतिको कार्यालय व्हाइट हाउस नजिकै गोली चलेको छ। शनिबार साँझ व्हाइट हाउस नजिकै सुरक्षा चेकपोस्टमा एक बन्दुकधारीले गोली चलाएका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। राष्ट्रपति ट्रम्प कार्यालयमै रहँदा गोली चलेको बताइएको छ। 21 वर्षका नासिर वेस्टले गोली चलाएको आरोप छ। अमेरिकी सिक्रेट सर्भिसका अनुसार बेस्टले सुरक्षाकर्मीमाथि गोली चलाएका थिए। लगत्तै सुरक्षाकर्मीले जवाफी फायर गर्दै उनलाई गोली हानेका थिए। जवाफी कार्यवाहीमा उनको मृत्यु भएको रोयटर्सले जनाएको छ। गोली लागे पनि उनलाई अस्पताल लगिएको थियो। अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको हो। घटनाका प्रत्यक्षदर्शी एक सर्वसाधारण पनि गोली लागेर गम्भीर घाइते भएका छन्। वाशिङटनबाट स्काईका संवाददाता डेभिड ब्लेभिन्स।
2: अ सस्पेक्ट हु वाज नोन टु डीसी पुलिस अप्रोच्ड अ सिक्युरिटी चेकपॉइंट एन्ड ओपन फायर अन सिक्रेट सर्भिस अफिसर्स। दे रिटर्न्ड फायर एन्ड टु पीपल वर वुन्डेड बट वी क्यान नाउ कन्फर्म द्याट द सस्पेक्ट हैज डाइड इन हॉस्पिटल।
0: चीनको एउटा कोइलाखानीमा विस्फोट हुँदा कम्तीमा 82 जनाको ज्यान गएको छ। 2 जना बेपत्ता छन्। सान्सी प्रान्तमा रहेको कोइलाखानीमा विस्फोट भएको चीनको सरकारी संचार माध्यमले जनाएको छ। स्काईकी एसिया संवाददाता हेलेन आङ स्मिथले एक खानी कामदार भाग्न सफल भएको बताउनु भएको छ।
3: The man said that they were underground and that they heard this massive boom. He said there was a gust of wind that was so strong it knocked them to the ground, it knocked their helmets off and that it caused many people to pass out and that when they came to it was just blackness and dust and he managed to escape by sort of crawling out through a tunnel. So it must have been a truly terrifying experience for those people caught up in it.

0: एकजना पूर्व सैनिकको युक्रेन युद्धमा ज्यान गएको छ। रोयल फोर्सका पूर्व सैनिक एयरटन रेफनको दोनेस्क क्षेत्रको युद्धमा मृत्यु भएको हो। डेभनका 23 वर्ष रेफन 17 वर्षको उमेरमा रोयल एयर फोर्समा भर्ती हुनु भएको थियो। बीचैमा सेवा छाडेका रेफन 2025 युक्रेनी सेनालाई सहयोग गर्ने विशेष युनिटमा भर्ना भएको खबर छ। थप करेन्ट थोटबाट
1: 23-year-old Ayrton Redfern from Devon joined the RAF when he was just 17. He later left the service to travel abroad. He joined a specialist unit supporting the Ukrainian army in 2025. It's understood he died in the Donetsk region of Ukraine on the 9th of May. The Foreign, Commonwealth and Development Office confirmed they were supporting the family and were in contact with the Ukrainian authorities. His family say they are grateful for all the tributes, messages and support from those who knew Ayrton and from strangers.
0: पोखराको फिर्के खोला अतिक्रमण गरी बनाइएका घर टाढा सहितको संरचना आज बिहानदेखि भत्काउन थालिएको छ। पोखरा महानगरपालिकाले आज बिहानदेखि डोजर चलाउन थालेको हो। पोखराका मेयर धनराज आचार्य आफैले लायन्स क्लबको भवनमा डोजर चलाएर फिर्केको अतिक्रमण हटाउने अभियान शुरू गर्नुभएको हो। मेयर आचार्य आफै कुनै बेला लायन्स क्लबको उच्च तहमा हुनुहुन्थ्यो। फिर्के खोला मिचेर 160 भन्दा बढी अवैध संरचना बनेको महानगरको भनाइ छ। फिर्के खोला मिचेर केही विद्यालय, सशस्त्रको तालिम केन्द्र, विभिन्न टोलका भवन र जातीय संगठनले पनि समाज घर बनाएका छन्। खोला मिचेर व्यक्तिगत 97 अस्थायी, 35 स्थायी, 10 संघ संस्थाका अस्थायी र 18 संघ संस्थाका स्थायी संरचना बनेको महानगरले जनाएको छ। पोखरा महानगर 18 अँधेरी कुनाबाट सहरको मध्यभाग हुँदै 8 वडालाई छोएर फेवातालसम्म पुग्ने फिर्के खोला 8 किलोमिटर लामो छ। पोखरा महानगरले 2080 कार्तिक 10 पनि 35 दिने सूचना निकालेर अतिक्रमित संरचना खाली गर्न भनेको थियो, तर स्थानीयले अदालतमा मुद्दा हालेपछि ती संरचना हटाउन रोकिएको थियो। अदालतले महानगरकै पक्षमा फैसला दिएपछि भत्काउन थालिएको हो। पार्टी अध्यक्ष केपी ओलीले नेतृत्व छाड्न चर्को दबाव झेलिरहेका बेला नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ। ओली निवास गुण्डुमा हिजो नेताहरूको बोल्ने क्रम नसकिएपछि आज पनि बैठक राखिएको हो। आज हिजोको बैठकमा उपाध्यक्षहरू पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्ट र रघुजी पन्त सहित महासचिव शंकर पोखरेल र 3 उपमहासचिव तथा 4 सचिवले धारणा राखेका थिए। अधिकांश नेताहरूले पार्टीको पुनर्गठनका लागि ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका थिए। आजको बैठकमा अध्यक्ष ओलीले जवाफ दिने तालिका छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालले पनि चुनावी पराजयको समीक्षा थालेको छ। फागुन 21 चुनावमा प्रत्यक्षतर्फ 1 पनि जित्न नसकेको जसपा नेपालले समानुपातिकमा पनि थ्रेसहोल्ड कटाउन सकेको थिएन। बैठकमा नेताहरूले चुनावी हारका कारणबारे विभिन्न धारणा राख्दै पार्टीभित्रका कमी कमजोरीसँगै बाह्य प्रभाव र विदेशी हस्तक्षेपका कारण चुनावमा अपेक्षित नतिजा नआएको दावी गरेका छन्। नेतृत्वको कमजोरी, जनतासँगको कमजोर सम्बन्ध, विदेशी शक्तिको प्रभाव र नेपाली सेना सहित राज्य समृद्धको भूमिकामाथि समेत प्रश्न उठाएको केन्द्रीय सदस्य शैलेन्द्र शाहले जानकारी दिनुभएको छ। हिजोदेखि शुरू भएको समीक्षा बैठक आज पनि चल्दैछ। पार्टीलाई एकताबद्ध बनाउन भन्दै सभापति गगन थापा शीर्ष नेताहरूसँगको भेटवार्ताका लागि दौड़धूपमा रहेका बेला नेपाली काँग्रेसको देउबा खड्का समूहको सुदूरपश्चिम स्तरीय भेला धनगढ़ीमा शुरू भएको छ। पूर्व केन्द्रीय सदस्य एनपी साउदलाई प्रमुख अतिथि र प्रदेश सभापति वीरबहादुर बलालाई अध्यक्ष बनाएर प्रदेश समितिले भेला गरेको हो। भेलामा संस्थापन पक्षका नेता सहभागी छैनन्। पूर्व केन्द्रीय सदस्य रमेश लेखक, मोहन बस्नेत, कुन्दन काफले सहित सुदूरपश्चिम प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने देउबा समूहका नेता भेलामा सहभागी छन्। त्यस्तै सुदूरपश्चिमका जनप्रतिनिधि, प्रदेश सरकारका मुख्यमन्त्री कमल शाह, मन्त्री लगायत प्रदेशका नेता कार्यकर्ता पनि भेलामा सहभागी भएका छन्। कास्की जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन सरकारी वकिललाई अनुमति दिए लगत्तै सत्तारूढ राज्यसभा सभापति रवि लामिछानेको भारत भ्रमण तय भएको छ। पार्टी वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा राज्यसभाले सरकार बनाएपछि पार्टीको तर्फबाट लामिछानेले पहिलो भारत भ्रमण गर्न लाग्नु भएको हो। लामिछानेले 18 भारत जाने तय भएको छ। भारत भ्रमणमा उहाँले भाजपा अध्यक्ष नितिन नवीन सहित विदेश मन्त्री एस जयशंकर लगायतका मन्त्रीसँग भेटवार्ता गर्ने तय भए पनि मोदीसँगको भेटबारे निश्चित नभएको राज्यसभा नेताहरूको भनाइ छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अनिश्चित भइरहेका बेला सभापति लामिछाने दिल्ली जान लाग्नु भएको हो। हालै प्रधानमन्त्री शाहसँग भेट नहुने भएपछि भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित भएको थियो। मे अन्तिमका लागि तय भएको परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण पनि रोकिएको थियो। भारत र चीन चीनले लिपु लेख नाका हुँदै पुनः व्यापार थाल्ने घोषणा गरेपछि सरकारले दुवै देशलाई कूटनीतिक नोट मार्फत विरोध जनाउँदा भारतले यो बाटो पुरानै हो भन्ने जवाफ फर्काएको छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बेलायती मन्त्री सीमा मल्होत्राले नयाँ सरकारसँग सहकार्य बढाउन आफूहरू तयार रहेको बताउनु भएको छ। एसिया प्रशान्त र समानता सम्बन्धी मन्त्री मल्होत्रा 3 दिने भ्रमणका लागि नेपाल आउनु भएको छ। नेपाल ब्रिटेन चेम्बर अफ कमर्स

0: कांग्रेसले आज आयोजना गरेको नेपालका लागि बेलायतको शैक्षिक साझेदारीको दायरा विषयको उच्चस्तरीय छलफलमा मन्त्री मल्होत्राले दुई देशबीचको आपसी सम्बन्धलाई अझ गाढा बनाउने सहकार्यका लागि शिक्षा क्षेत्रमा मानवीय पूँजीका लागि लगानी गर्ने बताउनु भएको हो। शिक्षामा पहुँच विस्तार र रोजगारीलाई महत्व दिँदै अर्थतन्त्रसँग शिक्षाको अन्तर सम्बन्ध जोड्नुपर्ने उहाँको भनाइ छ। नेपालमा बेलायती सम्बन्धन प्राप्त कलेज र नेपालमा र बेलायतमा नेपालबाट पढ्न गएका विद्यार्थीका माध्यमबाट दुई देशको शैक्षिक सहकार्य र सम्बन्ध झल्किएको भन्दै उहाँले शिक्षाको क्षेत्रमा नयाँ सरकारका प्राथमिकताका आधारमा सहकार्य बढाउन तयार छौं भन्नुभएको हो। नेपाल भ्रमणका क्रममा मन्त्री मल्होत्राले अर्थमन्त्री सोनी मुआगले, परराष्ट्र मन्त्री शिशिर खनाल, शिक्षा मन्त्री सस्मित पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य लगायतसँग भेटवार्ता गर्नुभएको छ। बेलायतका एकजना पूर्व सैनिकको युक्रेन युद्धमा ज्यान गएको छ। रोयल एयरफोर्सका पूर्व सैनिक एयरटन रेफनको दोनेस्क क्षेत्रको युद्धमा मृत्यु भएको हो। देवभवनका 23 वर्षीय रेफन 17 वर्षको उम्रमा रोयल एयरफोर्समा भर्ती हुनुभएको थियो। विजयमा सेवा छाडेका रेफन 2025 युक्रेनी सेनालाई सहयोग गर्ने विशेष युनिटमा भर्ना भएको खबर छ। थप करेन थोरबाट
1: 23-year-old Ayrton Redfern from Devon joined the RAF when he was just 17. He later left the service to travel abroad. He joined a specialist unit supporting the Ukrainian army in 2025. It's understood he died in the Donetsk region of Ukraine on the 9th of May. The Foreign, Commonwealth and Development Office confirmed they were supporting the family and were in contact with the Ukrainian authorities. His family say they are grateful for all the tributes, messages and support from those who knew Ayrton and from strangers.
0: पार्टी अध्यक्ष केपी ओलीले नेतृत्व छाड्न चर्को दबाव झेलिरहेका बेला नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि जारी छ। ओली निवास गुण्डुमा हिजो नेताहरूको बोल्ने क्रम नसिकिएपछि आज पनि बैठक राखिएको हो। आजको बैठकमा अध्यक्ष ओलीले जवाफ दिने तालिका छ। हिजो बैठकमा उपाध्यक्ष, महासचिव र सचिवहरूले पार्टीको पुनर्गठनका लागि ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका थिए। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले पनि चुनावी पराजयको समीक्षा थालेको छ। फागुन 21 चुनावमा प्रत्यक्षतर्फ एक सीट पनि जित्न नसकेको जसपा नेपालले समानुपातिकमा पनि थ्रेस होल्ड समेत घटाउन सकेको थिएन। हिजोदेखि शुरू भएको समीक्षा बैठक आज पनि चल्दैछ। पार्टीलाई एकताबद्ध बनाउन भन्दै सभापति गगन थापा शीर्ष नेताहरूसँगको भेटवार्ताका लागि लागिपरेका बेला नेपाली कांग्रेसको देउबा खड्का समूहको सुदूरपश्चिम स्तरीय भेला धनगढ़ीमा शुरू भएको छ। पूर्व केन्द्रीय सदस्य एनपी साउदलाई प्रमुख अतिथि र प्रदेश सभापति वीरबहादुर बलायलाई अध्यक्ष बनाएर प्रदेश समितिले भेला गरेको हो। भेलामा संस्थापन पक्षका नेता सहभागी छैनन्। कास्की जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन सरकारी वकिललाई अनुमति दिए लगत्तै सत्तारूढ रासपा सभापति रवि लामिछानेको भारत भ्रमण तय भएको छ। पार्टी वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा रासपाले सरकार बनाएपछि पार्टीको तर्फबाट लामिछानेले पहिलो भारत भ्रमण गर्न लाग्नु भएको हो। लामिछाने एजेट 18 भारत जाने तय भएको छ। तेह्रथुमको म्याङलुङमा शिक्षा प्रविधिको प्रयोग सम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ। तेह्रथुमबाट बबिता राई।
2: शिक्षामा जुन ढंगले यो नयाँ प्रविधिको प्रयोग छ, यसले चाहिँ के भनेदेखि भोलि आउने दिनहरूमा कसरी रोजगारी चाहिँ सृजना गर्ने, कसरी चाहिँ यो समाजलाई अगाडि बढाउने, अब हाम्रा युगका के भनेदेखि बाल बालिकाहरूले कसरी प्रतिस्पर्धी भएर आफूलाई अगाडि बढाउने, यी विषयहरूमा यहाँ प्रशस्त छलफल, अन्तर्क्रिया, प्रेजेन्टेशनहरू भइरहेका छन्।
3: पब्लिक क्याम्पस संघ कोशी प्रदेश अध्यक्ष समेत रहनुभएका सुकुना बहुमुखी क्याम्पस मोरङका प्रमुख अर्जुन राज अधिकारी, हिजोदेखि शुरू भएको सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय सहित 9 विश्वविद्यालयका 17 क्याम्पसका प्राध्यापक, उप प्राध्यापक र विद्यार्थीहरूको सहभागिता रहेको छ। अबको शिक्षा प्रवृत्ति बिना अधुरो हुने भएकाले यो सम्मेलनले शिक्षालाई प्रवृत्तिसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुहुन्छ सम्मेलनका एक वक्ता, बरूड बहुमुखी क्याम्पस संखुवा सभाका प्रमुख चित्ररेखा अधिकारी।
0: वीरगंज भन्सार नाका हुँदै चालू आर्थिक वर्षको 10 महिनामा 7 खर्ब बढ़ी मूल्य पर्ने वस्तु र सामान आयात गरिएको छ। 10 महिनामा 7,94,87 करोड़ मूल्यका वस्तु र सामान आयात भएको हो। गएको आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू आर्थिक वर्षको यो अवधिमा यो नाका हुँदै 15% बढ़ी सामान भित्रिएको वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभएको छ।
4: यो PFBS गोर्खा रेडियो हो।

नेपाल क्रिकेट संघले रोहित पौडेललाई कप्तानबाट हटाएको छ। एसियन गेम्स क्वालिफायरका लागि क्यानले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको छ। दिपेन्द्र कप्तान भएको टोलीमा रोहित पनि हुनुहुन्छ। एसियन गेम्स क्वालिफायर एक हप्तापछि अर्थात मे 31 जून 9 सिंगापुरमा हुँदैछ। नेपालले मे 31 चीनसँग, जून 2 कतारसँग, जून 4 मलेसियासँग खेल्नेछ। क्वालिफायरमा नेपालसँगै चीन, मलेसिया र कतार छन्। अर्को समूहमा सिंगापुर, ओमन, हङकङ र बहराइन छन्। अविरल वर्षापछिको पहिरोले घर बगाउँदा पाँचथरको याङवरक एकमा चार परिवार विस्थापित भएका छन्। पहिरोले घर जोखिममा परेपछि एउटा परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। पहिरोले घर बगाएपछि याङवरक एक लाम्बा खोलाका मोहनलाल खवास र कबीर खवास सहित कोपचेका गंगा प्रसाद बेगाको

0: परिवार विस्थापित भएको हो। यही ठाउँका भागीमान बेकाको घर उच्च जोखिममा परेपछि सुरक्षित ठाउँमा सारिएको पाँच थरका डीएसपी अनिश कुमार कर्णले जानकारी दिनुभएको छ। बाढीले लामीटार चामलिङ डाँडा जोड्ने झोलुङ्गे पुल र याङवरक दुई दोभानेको झोलुङ्गे पुलमा पनि क्षति गरेको छ। यस्तै पाँच थरको याङवरक दुई दोभानेमा मेवा खोलाको निर्माणाधीन पुल पनि बाढीले बगाएको छ। यस्तै तमोर करिडोरको पाँच थरको हिलेहाङ र ताप्लेजुङको आठ राई त्रिवेणी गाउँपालिकाको सीमामा पर्ने तमोरको निर्माणाधीन लिम्बुनी पुलका संरचना समेत बाढीले बगाएको छ। पहिरो झरेपछि ओयाम बजार र रिजालवीरमा मध्य पहाड़ी राजमार्ग बन्द भएको छ। सलाही हरिवनको इन्दु शंकर चिनी उद्योगले उखु किसानलाई 2 अर्ब 2 करोड़ भन्दा बढ़ी भुक्तानी गरेको छ। गएको क्रसिङ सिजनमा किसानहरूबाट खरिद गरेको उखुको सबै रकम भुक्तानी गरिएको उद्योगका प्रशासकीय प्रबन्धक ठाकुर प्रसाद नेपालले जानकारी दिनुभएको हो। यो सिजनमा इन्दु शंकर उद्योगले 32,93,000 क्विन्टल उखु पेलेको थियो। क्रसिङ भएको उखुको 2 अर्ब 2 करोड़ 18 लाख भुक्तान गरिएको नेपालले जानकारी दिनुभएको छ। उद्योगले दिनुपर्ने प्रति क्विन्टल 620 रूपियाँ इन्दु शंकरले भुक्तानी गरे पनि सरकारले अनुदान बाबत दिनुपर्ने प्रति क्विन्टल 70 रूपियाँ भने किसानले पाएका छैनन्। गएको पुस 7 गतेदेखि संचालनमा आएको यो उद्योग उखु क्रसिङ सकेर चैत्र तेस्रो साता नै बन्द भइसकेको छ। चीनको ग्वान्जाउ अन्तर्राष्ट्रिय पर्यटन मेलाले नेपाललाई संसारकै आकर्षक गन्तव्यको सम्मान दिएको छ। यही मे 21-23 ग्वाङझाउमा भएको अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाललाई मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेशन सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको सम्मान प्रदान गरिएको हो। प्राकृतिक सौन्दर्य आध्यात्मिकता सांस्कृतिक विविधता र साहसिक पर्यटनको आकर्षणका आधारमा नेपाललाई यो सम्मान प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बेलायती मन्त्री सीमा मल्होत्राले नयाँ सरकारसँग सहकार्यको दायरा बढ़ाउन तयार रहेको बताउनु भएको छ। एसिया प्रशान्त तथा समानता सम्बन्धी मन्त्री मल्होत्रा 3 दिने भ्रमणका लागि नेपाल आउनु भएको छ। नेपाल ब्रिटेन चेम्बर अफ कमर्सले आज आयोजना गरेको छलफलमा मन्त्री मल्होत्राले शिक्षा क्षेत्रमा मानवीय पूँजीका लागि लगानी गर्ने बताउनु भएको हो। नेपालमा बेलायती सम्बन्धन प्राप्त कलेज र बेलायतमा नेपालबाट पढ्न गएका विद्यार्थीका माध्यमबाट दुई देशको शैक्षिक सहकार्य र सम्बन्ध झल्किएको भन्दै उहाँले शिक्षाका अरू क्षेत्रमा पनि सरकारका प्राथमिकताका आधारमा सहकार्य गरिने बताउनु भएको छ। नेपाल भ्रमणका क्रममा मन्त्री मल्होत्राले अर्थमन्त्री स्वर्णिम वाग्ली, परराष्ट्र मन्त्री शिशिर खनाल, शिक्षा मन्त्री सस्मित पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगायतसँग भेटवार्ता गर्नुभएको छ। पोखराको फिर्केकोला अतिक्रमण गरी बनाइएका घर टहरा सहितको संरचना आज बिहानदेखि भत्काउन थालिएको छ।
1: पोखराका मेयर धनराज आचार्य आफैले लायन्स क्लबको भवनमा डोजर चलाएर फिर्केको अतिक्रमण हटाउने अभियान शुरू गर्नुभएको हो। मेयर आचार्य आफै कुनै बेला लायन्स क्लबको उच्च तहमा हुनुहुन्थ्यो। फिर्के खोला मिचेर 160 भन्दा बढी अवैध संरचना बनेको महानगरको भनाइ छ। फिर्के खोला मिचेर केही विद्यालय, सशस्त्रको तालिम केन्द्र, विभिन्न टोलका भवन र जातीय संगठनले पनि समाज घर बनाएका छन्। खोला मिचेर व्यक्तिगत 97 अस्थायी, 35 स्थायी, 10 संघ संस्थाका अस्थायी र 18 संघ संस्थाका स्थायी संरचना बनेको महानगरले जनाएको छ। पोखरा महानगर 18 अँधेरी कुनाबाट शहरको मध्यभाग हुँदै 8 वडालाई छोएर फेवातालसम्म पुग्ने फिर्के खोला 8 किलोमिटर लामो छ। पोखरा महानगरले 2080 कार्तिक 10 पनि 35 दिने सूचना निकालेर अतिक्रमित संरचना खाली गर्न भनेको थियो, तर स्थानीयले अदालतमा मुद्दा हालेपछि ती संरचना हटाउन रोकिएको थियो। अदालतले महानगरकै पक्षमा फैसला दिएपछि भत्काउन थालिएको हो।
0: कास्की जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन सरकारी वकिललाई अनुमति दिएसँगै।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सुस्मित पोखरेलले देशभरका सामुदायिक विद्यालयलाई वैज्ञानिक र व्यवस्थित बनाउन सरकारले देशभरका 27,000 विद्यालयको अध्ययन शुरू गर्ने बताउनु भएको छ। आज काठमाडौँ क्षेत्र नम्बर 5 आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै मन्त्री पोखरेल
4: स्थानीय तह मार्फत जान्छौँ, हामीले एउटा ढाँचा पनि बनाउँछौँ, स्थानीय तहसँग समन्वय पनि गर्छौँ, सहकार्य पनि गर्छौँ र त्यहाँ मार्फत हामी नेपालभरिका 27,000 सम्पूर्ण विद्यालयमा जान्छौँ। गएर हामी के कुरा अध्ययन गर्छौँ भने त्यो विद्यालयको भौगोलिक अवस्था अहिले के छ, भवनहरू कस्ता छन्, कतिवटा कक्षा कोठाहरू छन्, फर्निचरहरू कस्ता छन्, ग्राउन्ड कभरेज एरिया कति छ, खुल्ला स्पेस कति छ, बाथरूम कति छ, स्टाफ रुमहरू कति छ, हामी पहिलो चरणमा सबै कुरा अध्ययन गर्छौँ र त्यो चाहिँ अहिलेको करेन्ट के छ र हाम्रो हुनुपर्ने चाहिँ स्ट्यान्डर्ड चाहिँ के हो, सुरुमा त्यो दुइटाको चाहिँ हामीले डिफरेन्स हेर्छौँ। नेसनल बिल्डिङ कोडहरू छ जसले चाहिँ हामीलाई हुनुपर्ने स्ट्यान्डर्ड कुराहरू दिएका छ, शिक्षा नीति अन्तर्राष्ट्रिय अभ्यासहरू छ जसले चाहिँ हामीलाई स्ट्यान्डर्ड हुनुपर्ने कुरा के हो त्यो दिएको छ। सुरुमा त्यो दुइटा कुरा अध्ययन गरेर अहिलेको करेन्ट के छ र हुनुपर्ने स्ट्यान्डर्ड के छ त्यो हेरेर हामी सुरुमा सबै स्कुलको मास्टर प्लान बनाउँछौँ। अहिले चरम राजनीतिकरण भएको छ विश्वविद्यालय, त्योबाट मुक्त गर्नको लागि चाहिँ हामीले विद्यालयलाई प्राज्ञिक मात्र बनाउने, त्यसलाई प्रोफेसनल मात्र बनाउने भनेर चाहिँ हामीले अगाडि काम गरिरहेका छौँ।
3: अहिलेको सरकारले आफ्नो वाचा पत्र अनुसार काम गरिरहेको पनि उहाँको जिकिर छ।
4: वाचा पत्रमा भएको सम्पूर्ण कुरा पूरा गर्न व्यक्तिगत रूपमा पनि र पार्टीगत रूपमा पनि हामीले पहिलो

0: एक महिनामा के गर्छौँ भनेर भनेका थियौँ, पहिलो दुई महिनामा के गर्छौँ र पहिलो सय दिनमा के गर्ने, एक वर्षमा के गर्ने भन्ने कुरा पनि सबै हामीले पुरा गर्दै गइरहेका छौँ।
1: नेपाल प्रहरीले आधाभन्दा बढी सड़क दुर्घटना तीव्र गतिका कारण हुने गरेको तथ्य निकालेको छ। गएको वैशाखमा मुलुकभर 2300 जति सड़क दुर्घटना भएको तथ्याङ्क आएको छ। ती दुर्घटनामा 54 जना महिला, 27 बालबालिका सहित 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार वैशाखभरमा 2294 दुर्घटना भएको छ। तीमध्ये आधाभन्दा बढी 1,253 दुर्घटना तीव्र गतिका कारण भएको प्रहरीको विश्लेषण छ। यो अवधिमा 3,300 सवारी दुर्घटना भएको र सबैभन्दा बढी 2 पाङ्ग्रे सवारी साधन परेको तथ्याङ्क प्रहरीको छ। साँझ 6 देखि राति 12 बजेसम्म सबैभन्दा बढी दुर्घटना हुने गरेको पनि प्रहरीको भनाइ छ। प्रहरीका अनुसार करिब 2300 दुर्घटना मध्ये 137 दुर्घटना चालकको अक्षमता, 133 दुर्घटना हतारमा बाटो काट्दा, 112 दुर्घटना जाँड रक्सीले मातेका कारण र 46 दुर्घटना अनावश्यक ओभरटेकका कारण भएको पाइएको छ। ती दुर्घटनामा 750 भन्दा बढी गम्भीर र 3,200 सामान्य घाइते भएका छन्। वैशाखभरमा ट्राफिक नियम उल्लंघन गर्ने 137,000 चालकलाई कार्यवाही गर्दा 11,83,00,000 जति जरिवाना उठेको समेत प्रहरीले जनाएको छ। नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले कांग्रेस केन्द्रीय कार्यालयमा धरना दिएका छन्। पार्टीभित्र आन्तरिक एकता कायम गर्न 12 महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई चलायमान बनाउन दबाव स्वरूप उनीहरूले विरोध जनाएका हुन्। कार्यकर्ताहरूले पार्टी कार्यालयका विभिन्न कक्षको बाहिर विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर नेतृत्वको ध्यान आकर्षण गराएका छन्। धरनामा सहभागी विद्यार्थी नेताहरूले विद्यार्थी नेपाली कांग्रेसभित्रको आन्तरिक एकता सुदृढ हुनुपर्ने र त्यसको आधार विद्यार्थी संगठनबाटै शुरू हुनुपर्ने बताएका छन्। उनीहरूले गुट उपगुट भन्दा माथि उठेर संगठन र पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले पहल गर्नुपर्ने धारणा राखेका छन्। चीनको ग्वान्जाउ अन्तर्राष्ट्रिय पर्यटन मेलाले नेपाललाई संसारकै आकर्षक गन्तव्यको सम्मान दिएको छ। यही मे 21-23 ग्वान्जाउमा भएको अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाललाई मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेशन, सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको सम्मान प्रदान गरिएको हो। प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता र साहसिक पर्यटनको आकर्षणका आधारमा नेपाललाई यो सम्मान प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। अविरल वर्षापछिको पहिरोले घर बगाउँदा पासरको याङबरक 1 चार परिवार विस्थापित भएका छन्। पहिरोले घर जोखिममा परेपछि एउटा परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। पहिरोले घर बगाएपछि याङबरक 1 लाम्बाखोलाका मोहनलाल खवास र कबीर खवास सहित कोप्चेका गंगा प्रसाद बेकाको परिवार विस्थापित भएको हो। यही ठाउँका भगिमान बेकाको घर उच्च जोखिममा परेपछि सुरक्षित ठाउँमा सारिएको पासरका डीएसपी अनिश कुमार कर्णले जानकारी दिनुभएको छ। बाढ़ीले लामीटार चामलिङ डाँडा जोड्ने झोलुङ्गे पुल र याङबरक 2 दोभानेको झोलुङ्गे पुलमा पनि क्षति गरेको छ। यस्तै पासरको याङबरक 2 दोभानेमा मेवा खोलाको निर्माणाधीन पुल पनि बाढ़ीले बगाएको छ। यस्तै तमुर करिडोरको पासरको हिलेहाङ र ताप्रेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमामा पर्ने तमोरको निर्माणाधीन लिम्बुडी पुलका संरचनामा समेत बाढ़ीले क्षति पुर्याएको छ। पहिरो झरेपछि ओयाम बजार र रिजालगुडीमा मध्यपाली राजमार्ग बन्द भएको छ।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको लडाई अन्त्यका लागि हदेसम्मको वार्ता भइसकेको भन्दै अब अन्तिम रूप दिनुपर्ने बताउनु भएको छ। अब सम्झौतामा सहमति भएसँगै होर्मुज जलमार्ग खोलिने पनि उहाँको भनाइ छ। तर इरानका संचार माध्यमले भने होर्मुज जलमार्ग निर्वाध खोल्ने विषय इरानी अधिकारीहरूले अस्वीकार गरेको र महत्वपूर्ण जलमार्ग तेहरानकै नियन्त्रणमा रहने दावी गरेका छन्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हिजो वार्ता जारी छ भन्नुभएको थियो।
4: Solution. That's what we're working on right now. But this problem will be solved, as the president's made clear one way or the other. We hope it's done through the diplomatic route.
3: वार्ताको विषयमा इरानी विदेश मन्त्री इस्माइल बेगाइली पनि बोल्नु भएको छ।
5: Naturally, the issue of the Strait of Hormuz is among the topics discussed, but more important than that is an end to the piracy by America against international navigation.
3: अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउस नजिकै गोली चलाउने 21 वर्षीय युवालाई सुरक्षाकर्मीले गोली हानेर मारेका छन्। अधिकारीहरूले सुरक्षाकर्मीले गोली हान्नु अघि ती युवाले भवन नजिकैको जाँच चौकी नजिकै सुरक्षा बुथमाथि गोली चलाएका थिए। गोलीकाण्डमा एकजना बटुवा समेत सख्त घाइते भएको खबर छ। वाशिङटनबाट स्काईका डेभिड Blevins.
6: A suspect who was known to DC police approached a security checkpoint and opened fire on Secret Service officers. They returned fire and two people were wounded, but we can now confirm that the suspect has died in hospital.
3: हुम्ला बाजुरा सीमा विवाद समाधान नभएपछि कर्णाली करिडोर फेरि बन्द भएको छ। बाजुराको हिमाली गाउँपालिका तीन लामपाटामा भएको घटनाको छानबिन दोषीमाथि कारवाही र पीडितलाई न्यायको माग गर्दै हिमाली युवा क्लबले कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द गरेको हो। हिमाली युवा क्लब गाउँपालिकाका दलका प्रतिनिधि जिल्ला प्रशासन प्रहरी सशस्त्र नेपाली सेनाको गुल्म मुख्यालय बाजुराबीच गएको शुक्रबार भएको सहमति कार्यान्वयन नभएको भन्दै हिमाली युवा क्लबले आज कर्णाली करिडोर बन्द गरेको हो। क्लबले घटनास्थलको सरजमिन मुचुल्का तयार गर्न घटनामा संलग्न दोषीलाई कारवाही स्थानीय

0: पर्यटकबाट लुटिएको सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ। साथै कुटपिटमा घाइते भएका स्थानीयको उपचार खर्च बिहोर्नुपर्ने, विस्थापित परिवारलाई पुनर्स्थापना र सुरक्षाको व्यवस्था र च्याचौरमा निर्माणाधीन प्रहरी चौकीको नष्ट भएका सामग्रीको क्षतिपूर्ति सहित तत्काल निर्माण गर्नुपर्ने पनि हिमाली क्लबको माग छ। यता बाजुरा र हुम्लाका स्थानीय बीच सीमा विवाद भएपछि सरकारले समिति गठन गरेको छ। सरकारले बाजुरा र हुम्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न नाफी विभागका उपमहानिर्देशक सुशील डंगलको नेतृत्वमा समिति गठन गरेको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामला, भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका तर्फबाट एक एकजना प्रतिनिधि रहनेछन्। चितवन निकुञ्ज र बरण्डाभार क्षेत्रका वन्यजन्तलाई पानी खुवाउन टिकौलीदेखि देवनगरसम्मको 9 किलोमिटर नहरमा पानी छाडिएको छ। गर्मी बढेसँगै चितवन निकुञ्जमा पानीको अभाव भएपछि वन्यजन्तुका लागि खगेरी नहरबाट पानी छाडिएको हो। खगेरी नहरको पानी निकुञ्ज र बरण्डाभार क्षेत्रका पोखरी पुनर्भरणका लागि पनि छाडिएको छ। नारायणी लिफ्ट तथा खगेरी सिंचाई आयोजना प्रमुख कुलप्रसाद चालेकाका अनुसार यो क्षेत्रका 10 भन्दा बढी पोखरी पुनर्भरणका लागि पानी छाडिएको छ। अब निरन्तर नहरमा पानी छाडिने पनि उहाँले जानकारी दिनुभएको छ। गर्मी आम बढेसँगै निकुञ्ज र बरण्डाभार क्षेत्रका तालतलाइ सुक्ने भएकाले पानीको अभाव हुने र वन्यजन्तु बस्ती छर्ने गरेको निकुञ्जले जनाएको छ। गर्मी आम लागेसँगै आयोजनाले खगेरी नहरमा वन्यजन्तुका लागि पानी छाड्ने गरेको छ। यो क्षेत्रमा गैंडा, चित्तल, बाघ, भालु लगायतका वन्यजन्तु र चराचुरुङ्गीको वासस्थान छ। विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलमा इतिहास र स्वदेश फर्कन लागेको फिल्म एलिफेन्ट्स इन द फगको टोलीलाई सरकारले सम्मान गर्ने भएको छ। प्रधानमन्त्रीका सल्लाहकार असीम शाहले सामाजिक सञ्जाल मार्फत टोलीलाई सम्मान गरिने जानकारी दिनुभएको हो। अविनाश विक्रम शाहले निर्देशन गरेको यह फिल्मले महोत्सवको प्रतिष्ठित अन सर्टेन रिगार्ड विधा अन्तर्गत जुरी प्राइज हात पारेको छ। मुख्य प्रतिस्पर्धी पछिको यो दोस्रो महत्वपूर्ण विधा मानिन्छ। फिल्मको टोली भोलि बिहान त्रिभुवन विमानस्थल हुँदै फर्कनेछ। मुलुकमा ढुङ्गा लगायतका खानी सञ्चालकले राजालाई झण्डै 24 करोड रोयल्टी नतिरेको पाइएको छ। खानी र खानीबाट निकालिने वस्तुबाट राजालाई तिर्नुपर्ने 23,77,88,000 बराबर रोयल्टी तत्काल असुल गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ।
1: यो BFBS गोर्खा रेडियो हो।

0: समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विपक्षी दलहरूले सदनको विरोधलाई निरन्तरता दिने निर्णय गरेका छन्। आज एमाले संसदीय दलको कार्यालय सेन्दर्भामा बसेको विपक्षी दलहरूको बैठकले संविधानको कार्यान्वयन प्रतिनिधि सभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका लागि सदनमा सशक्त प्रस्तुत हुने साझा निष्कर्ष निकालेको एमालेका ऐनमहरले जानकारी दिनुभएको छ। बैठकमा कांग्रेसका प्रमुख सचेतक वासना थापा एमालेका ऐनमहर नेकपाका युवराज दुलाल र राप्रपाका प्रमुख सचेतक खुशबु ओली लगायत सहभागी थिए। बैठकमा विपक्षीहरूको आवाजलाई दबाएर अगाडि बढ़ेको र सभामुखको दलीय भूमिकाका बारेमा गम्भीर छलफल भएको महरले जानकारी दिनुभएको छ। प्रधानमन्त्री वरेन्द्र शाहले संसदको उपेक्षा गरेको भन्दै विपक्षीहरू सदनमा विरोध प्रदर्शन गर्दै आएका छन्। सर्लाहीको बागमती नदीमा डुबेर दुईजनाको मृत्यु भएको छ। लालबन्दी नगरपालिका नौका 18 वर्षीय रोहित महतो र 20 वर्षीय गणेश महतो मृत्यु भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 5 जना साथीहरू सहित घुम्न गएका रोहित र गणेश नदी तर्ने क्रममा रौतहट सिन्धुलीको सिमानामा पर्ने झापसी झोलुङ्गे पुलमुनिबाट बेपत्ता भएका थिए। खोजीका क्रममा आज दुवैजनाको शव फेला परेको हो। रोहितको शव बागमती नगरपालिका 11 पुलभन्दा 50 मिटर उत्तर फेला परेको छ। यसैगरी गणेशको शव बागमती पुलभन्दा 1 मिटर उत्तर नदीको ड्याम साइडमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सर्लाहीको बरहतवा नगरपालिका 5 का 28 वर्षीय सहमद मोमिन, सोइठाउँका 24 वर्षीय मोहम्मद अख्तर र सर्लाहीको ब्रह्मपुरी गाउँपालिका 3 का 20 वर्षीय श्याम भण्डारी भने सकुशल भेटिएका छन्। उनीहरू कसैलाई नभनी रौतहट र सिन्धुलीको सिमानामा पर्ने बागमतीको झापसी झोलुङ्गे पुल पुगेको र त्यहाँबाट नदी तर्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ। त्रिवेले जग्गा खाली गर्न 35 दिने अल्टिमेटम दिएपछि प्राध्यापक र कर्मचारीका 3 वटा संस्थाले त्रिभुवनन्त विश्वविद्यालयको जग्गा फिर्ता गरेका छन्। नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ र त्रिवि कर्मचारी संघले जग्गा फिर्ता गरेका हुन्। नेपाल प्राध्यापक संघका अध्यक्ष रमेश जोशीले त्रिवीको पत्र अनुसार जग्गा फिर्ता गरिएको बताउनु भएको छ। त्रिवि प्राध्यापक संघले पनि जग्गा खाली गरेको जनाएको छ। कर्मचारी संघका अध्यक्ष छत्र कार्कीले पनि जग्गा फिर्ता गरिएको जानकारी दिनुभएको छ। त्रिवीको सामान्य प्रशासन महाशाखाले जग्गा अतिक्रमण गरी बसेका संघ संस्था र संगठनलाई 4 वैशाखमा 35 दिने सूचना जारी गरेको थियो। सोही सूचनाका आधारमा 17 वटा संघ संस्थालाई जग्गा खाली गर्न पत्राचार गरिएको थियो। 35 दिनको समय दिएकामा हालसम्म 3 वटाले मात्र जग्गा खाली गरेको पत्र पठाएका हुन्। तनहुँको दमौली सफा सड़क क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ निषेधको निर्णय विरूद्ध स्थानीयहरू आन्दोलनमा उत्रिएका छन्। व्यवस्था नगरपालिकाले सफा सड़क क्षेत्रमा सवारी साधन रोक्न नपाइने व्यवस्था लागू गरेपछि

0: व्यवसायीहरूले पसल बन्द गरेर विरोध जनाएका हुन्। नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले सफा सड़कमा पार्किङ निषेधको निर्णय गरेको जनाएको छ। साथै केही क्षेत्रमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था समेत लागू गरिएको छ। तर व्यवसायीहरूले पार्किङ निषेधको निर्णयले व्यापार व्यवसायमा प्रत्यक्ष असर पर्ने भन्दै निर्णय पुनर्विचार गर्न माग गरेका छन्। सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले देशभरका सामुदायिक विद्यालयलाई वैज्ञानिक र व्यवस्थित बनाउन सरकारले देशभरका 27,000 विद्यालयको अध्ययन शुरू गर्ने बताउनु भएको छ। आज काठमाडौँ क्षेत्र नम्बर 5 आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै मन्त्री पोखरेल,
1: स्थानीय तह मार्फत जान्छौँ, हामीले एउटा ढाँचा पनि बनाउँछौँ, स्थानीय तहसँग समन्वय पनि गर्छौँ, सहकार्य पनि गर्छौँ, र त्यहाँ मार्फत हामी नेपालभरिका 27,000 सम्पूर्ण विद्यालयमा जान्छौँ। गएर हामी के कुरा अध्ययन गर्छौँ भने त्यो विद्यालयको भौगोलिक अवस्था अहिले के छ, भवनहरू कस्ता छन्, कतिवटा कक्षा कोठाहरू छन्, फर्निचरहरू कस्ता छन्, ग्राउन्ड कभरेज एरिया कति छ, खुल्ला स्पेस कति छ, बाथरूम कति छ, स्टाफ रुमहरू कति छ, हामी पहिलो चरणमा सबै कुरा अध्ययन गर्छौँ। र त्यो चाहिँ अहिलेको करेन्ट के छ र हाम्रो हुनुपर्ने चाहिँ स्ट्यान्डर्ड चाहिँ के हो, सुरुमा त्यो दुइटाको चाहिँ हामीले डिफरेन्स हेर्छौँ। नेसनल बिल्डिङ कोडहरू छ जसले चाहिँ हामीलाई हुनुपर्ने स्ट्यान्डर्ड कुराहरू दिएका छ, शिक्षा नीति अन्तर्राष्ट्रिय अभ्यासहरू छ जसले चाहिँ हामीलाई स्ट्यान्डर्ड हुनुपर्ने कुरा के हो त्यो दिएको छ। सुरुमा त्यो दुइटा कुरा अध्ययन गरेर अहिलेको करेन्ट के छ र हुनुपर्ने स्ट्यान्डर्ड के छ त्यो हेरेर हामी सुरुमा सबै स्कुलको मास्टर प्लान बनाउँछौँ। अहिले चरम राजनीतिकरण भएको छ विश्वविद्यालय, त्योबाट मुक्त गर्नको लागि चाहिँ हामीले विद्यालयलाई प्राज्ञिक मात्र बनाउने, त्यसलाई प्रोफेसनल मात्र बनाउने भनेर चाहिँ हामीले अगाडि काम गरिरहेका छौँ।
0: अहिलेको सरकारले आफ्नो बाचा पत्र अनुसार काम गरिरहेको पनि उहाँको जिकिर छ।
1: बाचा पत्रमा भएको सम्पूर्ण कुरा पूरा गर्न व्यक्तिगत रूपमा पनि र पार्टीगत रूपमा पनि, पार्टीगत रूपमा पनि हामीले पहिलो एक महिनामा के गर्छौँ भनेर भनेका थियौँ, पहिलो दुई महिनामा के गर्छौँ र पहिलो 100 दिनमा के गर्ने, एक वर्षमा के गर्ने भन्ने कुरा पनि सबै हामीले पुरा गर्दै गइरहेका छौँ।
0: अनिल शाहको कप्तानीमा अल इण्डिया गोल्ड कप खेल्ने नेपाल ए टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघले शाहको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। नेपाल ए ले मे 30 केरलासँग 31 मेमा गोवा जुन

काठमाडौँ सहर सबैको रहर, दुखीको सहर सुखीको सहर, धनीको सहर गरिबको सहर, यो हो काठमाडौँ सहर।

आकाश मेरो छत हो, धरती मेरो घर हो, धुलो र मैलो जीवन यो, यसैमा बित्ने भो जिन्दगी।

0: झुमिरहेछ नसामा यो जीवन, छैन कुनै लक्ष्य मेरो, अल्झिरहेछु त्यो बाटोमा, सडक नै मेरो जिन्दगी हो।
1: स्ट्रीट लाइट, यो स्ट्रीट लाइट,
2: यो बीएफबीए।

0: सैन्य समुदायमा
1: बिलायन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय खेलकुद परिषदले क्यानका अध्यक्ष चन्द्रबहादुर चन्द विरूद्ध पद दुरूपयोग सम्बन्धी उजुरीमा जवाफ दिन 5 दिनको अल्टिमेटम दिएको छ। अध्यक्ष चन्द विरूद्ध विभिन्न उजुरी परेको भन्दै परिषदले 5 दिनभित्र जवाफसहित प्रमाणित कागजात उपलब्ध गराउन निर्देशन दिएको हो। चन्द विरूद्ध अख्तियारले गएको वैशाख 16 गते उजुरी दर्ता गरेपछि 29 गते खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो। मन्त्रालयले वैशाख 31 गते परिषदलाई पत्र लेख्दै 10 दिनभित्र जवाफ पठाउन भनेको थियो। मन्त्रालयको पत्रमा क्यानका अध्यक्ष र कोषाध्यक्ष लगायत पदाधिकारीले पदीय अधिकारको दुरूपयोग गर्दै सार्वजनिक कोष अपचलन गरेको अमेरिकामा भएको विश्वकप भ्रमणमा अनियमितता गरेको कर्मचारी भर्ना प्रक्रियाको दुरूपयोग गरेको अपाङ्गता भत्ताको दुरूपयोग गरेको विश्वकप जर्सी र टिकटमा अनियमितता भएको लगायतका विषयमा जवाफ मागिएको थियो। परिषदले गएको बिहिबार क्यानलाई पत्राचार गर्दै चन्द विरूद्ध अख्तियारमा थुप्रै उजुरी परेको र उजुरीमा उठाइएका विषयमा बुधागत जवाफसहित प्रमाणित कागजात पठाउन भनेको हो। प्रतिनिधिसभाका प्रतिपक्षी दलले प्रधानमन्त्री सभामुखको कार्यशैलीमाथि प्रश्न उठाउँदै मोर्चा खस्न थालेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहले सभामुख टोल प्रसाद रियाले विपक्षी दलप्रति गैर संवैधानिक कार्य गरेको भन्दै उनीहरूले छलफल चलाउन थालेका हुन्। एमाले संसदीय दलको कार्यालय सेन्द्रबारमा आज बसेको कांग्रेस नेकपा र राप्रपा प्रमुख सचेतक बीच प्रधानमन्त्रीले संसदको अवमूल्यन गरेको र गैर संवैधानिक गतिविधि बढ्दै गएको तथा सभामुखले संसदीय मूल्य मान्यता विपरीत विपक्षी दलको आवाज दबाउन खोजेको विषयमा गम्भीर समीक्षा भएको एमाले प्रमुख सचेतक महरले जानकारी दिनुभएको छ। सभामुख अर्यालले दलीय व्यवहार देखाएको विपक्षी दलको आरोप छ। बैठकले संविधानको कार्यान्वयन प्रतिनिधि सभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका लागि संयुक्त आवाज उठाउने निष्कर्ष निकालेको उहाँको भनाइ छ। प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोजे पनि सभामुखले साथ नदिएको विपक्षी दलको ठहर छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फेरि पनि उठाउँछु भन्दै नेतृत्व नछाड्ने अडान लिनुभएको छ। गुण्डुमा जारी सचिवालय बैठकमा ओलीले आफूलाई नेतृत्वबाट हटाउने विधि र प्रक्रियाबाट दिने भने पनि नेताहरूलाई चुनौती दिनुभएको हो। आफू निकट नेताहरू नै पार्टी पुनर्गठनको पक्षमा खुलेपछि ओलीले आज सचिवालय सदस्यले उठाएको प्रश्नको जवाब दिँदै हुनुहुन्छ। बैठकमा ओलीले राष्ट्रिय महाधिवेशन भएको 6 महिना पनि नपुगेको र फेरि पनि राष्ट्रिय महाधिवेशन हुने नहुने भन्दै विशेष महाधिवेशन गर्दा 3 महिना अघि भएका तहगत अधिवेशनको अवस्था के हुने भनेर प्रश्न सोध्नु भएको छ। ओलीले केन्द्रीय कमिटी बैठक सामना गर्न तयार रहेको समेत संकेत दिनुभएको बैठकमा सहभागी नेताको भनाइ छ। हिजोको बैठकमा ओलीले सचिवालय सदस्यहरूलाई धेरै नसम्झाउन भनेपछि उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङसँग भनाभन परेको खबर बाहिरिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो राष्ट्रिय महाधिवेशनको कार्यतालिका टुङ्गो लगाएको छ। केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन तालिका स्वीकृत गरेको हो। कार्यतालिका अनुसार 77 जिल्ला तथा 7 प्रदेशमा निर्वाचन समिति गठन गर्ने समयसीमा जेठ 15 सम्मका लागि तोकिएको छ। यस्तै जेठ 10 सम्म आधिकारिक परिपत्र तथा माइनर प्रतिलिपि पठाउने, जेठ 20 गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन, जेठ 25 गतेसम्म

0: महाधिवेशन प्रतिनिधिको नामावली पेश गर्ने 30 सम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गर्ने गरी समय तोकिएको छ। यस्तै असार 5 सम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेश, इलेक्ट्रोनिक भोटिङ मेसिन सम्बन्धी छलफल गरिसक्नुपर्ने जनाइएको छ। राज्यसभाको पहिलो महाधिवेशन आगामी असार 7, 8 र 9 गते चितवनमा हुँदैछ। सरकारी निकायले आपसमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र बिछ्याइएका खानेपानीको पाइपलाइनमा 1 वर्षमै 6.5 करोड़ रूपियाँ भन्दा बढ़ी क्षति भएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले तयार पारेको 63 औं वार्षिक प्रतिवेदन अनुसार अन्तर्निकायबीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा 6,59,38,000 रूपियाँ बराबरको क्षति भएको पाइएको हो। महालेखाको विवरण अनुसार नेपाल विद्युत प्राधिकरणले काम गर्दा 1,67,57,000 रूपियाँ बराबरको क्षति भएको छ। यसै सड़क विभागले काम गर्दा 2,80,000, ललितपुर महानगरपालिकाले काम गर्दा 1,12,73,000 र अन्य निकायका तर्फबाट 1,71,38,000 बराबरको क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। यसै गरी एउटा निर्माण व्यवसायीसँग ठेक्का सम्झौता अन्त्य गरी नयाँ सम्झौता गरिएको सन्दर्भमा कार्य सम्पादन जमानत र पेशकिस समेत गरेर 2,59,00,000 असुल गर्ने गरी निर्णय भएको थियो। सो निर्णय बमोजिम रकम असुल नभएकोमा महालेखाले प्रश्न उठाएको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीले कावा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा स्थान पक्का गरेको छ।
1: BFBS Kulkar Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: हुम्ला र बाजुराको सीमा क्षेत्र विवादबारे अध्ययन गर्न गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको कमाण्डमा टोली गठन गरेको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिवका अनुसार एसएसपीको संयोजकत्वमा छानबिन टोली गठन गर्ने निर्णय भएको हो। गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिव सहित सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा आकस्मिक टोली बनाइएको विज्ञप्तिमा उल्लेख छ। यसैअघि आजै प्राविधिक अध्ययनका लागि भूमि व्यवस्था मन्त्रालयले नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरिसकेको छ। जेठ 2 गते बाजुराको हिमाली गाउँपालिका 3 च्याचौर क्षेत्रमा निर्माणाधीन अस्थायी प्रहरी चौकीको विषयमा झडप भएको थियो। सीमा क्षेत्रमै रहेको हुम्लाका स्थानीय र बाजुराका स्थानीय बीच झडप भएको हो। यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बाजुरा हुम्लाको सीमा विवादका क्रममा घाइते भएकाको प्रदेश सरकारले उपचार बेहोर्ने बताउनु भएको छ। जेठ 2 गते च्याचौर अस्थायी प्रहरी चौकी निर्माण गर्ने क्रममा हुम्लाका स्थानीयले अवरोध गर्दा झडप भएको थियो। सो हमलामा कुटपिटबाट बाजुराका 6 जना घाइते भएका छन्। प्रतिनिधि सभाका प्रतिपक्षी दलले प्रधानमन्त्री र सभामुखको कार्यशैलीमाथि प्रश्न उठाउँदै मोर्चा कस्न थालेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख टोल प्रसाद अर्यालले विपक्षी दलप्रति गैर संवैधानिक कार्य गरेको भन्दै उनीहरूले छलफल चलाउन थालेका हुन्। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको कांग्रेस एक नेकपा र प्रमुख राप्रपा प्रमुख सचेतक बीच प्रधानमन्त्रीले संसदको अवमूल्यन गरेको र गैर संवैधानिक गतिविधि गरेको भन्दै तथा सभामुखले संसदीय मूल्य मान्यता विपरीत विपक्षी दलको आवाज दबाउन खोजेको विषयमा गम्भीर समीक्षा भएको एमाले प्रमुख सचेतक महराले जानकारी दिनुभएको छ। सभामुख अर्यालले दलीय व्यवहार देखाएको विपक्षी दलको आरोप छ। बैठकले संविधानको कार्यान्वयन, प्रतिनिधि सभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका लागि संयुक्त आवाज उठाउने निष्कर्ष निकालेको उहाँको भनाइ छ। प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोजे पनि सभामुखले साथ नदिएको विपक्षी दलको ठहर छ। पोखराको फिर्के खोलाको खोला घरभित्रका संरचना आजदेखि डोजर लगाएर भत्काउन शुरू गरिएको छ। पूर्जा पाइसकेको घर जग्गा समेत डोजर लगाएको भन्दै केही स्थानीयले भने आपत्ति जनाएका छन्। पोखराबाट कृष्ण दबाडीको यो रिपोर्ट।
4: पोखराको फिर्के खोला अतिक्रमण गरी बनाइएको संरचनामा आइतबारदेखि डोजर चलेको छ। अन्धेरी कुनाबाट शुरू हुने फिर्के खोला बजारको मध्यभाग हुँदै फेवातालमा गएर मिसिन्छ। फिर्के मानवीय अतिक्रममा परेपछि पोखरा महानगरपालिकाले संरचना भत्काउन शुरू गरेको हो। 0 किमी स्थित फिर्केको लाइन्स भवन, अन्धेरी कुना र बुढा नीलकण्ठ मन्दिर गरी 3 ठाउँबाट डोजर चलाइएको छ। महानगरले फिर्केको सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि 35 दिनको समय सीमा दिएको थियो, जुन शनिबार सकिएको थियो। महानगरले फिर्केमा डोजर चलाएपछि स्थानीयले भने खोलाघर भत्काउन सहमत रहे पनि व्यक्तिको जग्गामा भने मनपरी मापदण्ड लागू गरिएको पोखरा सिद्धार्थ चोकका ढाकाराम पराजुले बताउनुहुन्छ।
5: खोलाघर भत्काएमा सबैको सहमति नै जस्तो देखिएको छ खोलाघर भत्काउनमा, तर लालपूर्जा भित्रको जमिनलाई महानगरपालिकाले मनपरी तन्त्रले मापदण्ड कायम गरेर अर्काको निजी सम्पत्तिमाथि हस्तक्षेप गर्ने काम पनि गरेको छ। यो अन्यायपूर्ण छ। यही विषयमा उच्च पोखरामा मुद्दा परेर फैसला पनि भएको छ। के आदेश गरेको छ भने

0: चाहिँ क्षतिपूर्ति बिना त्यो लालपुजाभित्रको घर जग्गालाई कुनै नछुनु नचलाउनु भनेर आदेश पनि दिएको छ।
1: पोखरा महानगर प्रमुख धनराज आचार्यले फिर्के नापजाँच गर्दा 160 संरचना खोला घरमा निर्माण भएको बताउनुहुन्छ।
2: फिर्के चाहिँ बर्खाको बेलामा चाहिँ माथि हेर्दा त फिर्के सानो होला, तर गाईघाटसम्म आउँदाखेरि त फिर्के ठुलो खोलाको रूपमा आउँछ। ठाउँ ठाउँमा सहरभित्र प्रवेश गरेर ठुलो दनधनको क्षति पनि भएको छ। त्यसो भएको हुनाले चाहिँ खोला घर चाहिँ पहिला क्लियर गरौँ भनेर यसलाई अभियान सुरु गरेका छौँ।
3: सरकारले देशभरका सामुदायिक विद्यालयलाई वैज्ञानिक र व्यवस्थित बनाउन 27,000 विद्यालयको अध्ययन शुरू गर्ने बताएको छ। आज काठमाडौँ क्षेत्र नम्बर 5 आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल,
4: स्थानीय तह मार्फत जान्छौँ, हामीले एउटा ढाँचा पनि बनाउँछौँ, स्थानीय तहसँग समन्वय पनि गर्छौँ, सहकार्य पनि गर्छौँ, र त्यहाँ मार्फत हामी नेपालभरिका 27,000 सम्पूर्ण विद्यालयमा जान्छौँ। गएर हामी के कुरा अध्ययन गर्छौँ भने त्यो विद्यालयको भौगोलिक अवस्था अहिले के छ, भवनहरू कस्ता छन्, कतिवटा कक्षा कोठाहरू छन्, फर्निचरहरू कस्ता छन्, ग्राउन्ड कभरेज एरिया कति छ, खुल्ला स्पेस कति छ, बाथरुम कति छ, स्टाफ रुमहरू कति छ, हामी पहिलो चरणमा सबै कुरा अध्ययन गर्छौँ। र त्यो चाहिँ अहिलेको करेन्ट के छ र हाम्रो हुनुपर्ने चाहिँ स्ट्यान्डर्ड चाहिँ के हो, त्यो दुईटाको चाहिँ हामीले डिफरेन्स हेर्छौँ। नेसनल बिल्डिङ कोडहरू छ जसले चाहिँ हामीलाई हुनुपर्ने स्ट्यान्डर्ड कुराहरू दिएका छ, शिक्षा नीति अन्तर्राष्ट्रिय अभ्यासहरू छ जसले चाहिँ हामीलाई स्ट्यान्डर्ड हुनुपर्ने कुरा के हो त्यो दिएको छ। सुरुमा त्यो दुईटा कुरा अध्ययन गरेर अहिलेको करेन्ट के छ र हुनुपर्ने स्ट्यान्डर्ड के छ त्यो हेरेर हामी सुरुमा सबै स्कुलको मास्टर प्लान भनेर चाहिँ हामीले अगाडि काम गरिरहेका छौँ।
3: सरकारी निकायले आपसमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र बिछ्याएका खानेपानीको पाइपलाइनमा एक वर्षमा 6.5 करोड़ रूपियाँ भन्दा बढ़ी क्षति भएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले तयार पारेको 63 वार्षिक प्रतिवेदन अनुसार अन्तर निकायबीच समन्वय नहुँदा खानेपानी लाइनमा 6,59,68,000 बराबरको क्षति भएको पाइएको हो। महालेखाको विवरण अनुसार नेपाल विद्युत प्राधिकरणले काम गर्दा 1,67,57,000 बराबरको क्षति भएको छ। यस्तै सड़क विभागले काम गर्दा 2,80,000, ललितपुर महानगरपालिकाले काम गर्दा 1,12,73,000 र अन्य निकायका तर्फबाट 1,71,60,000 बराबरको क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। यसै गरी एक निर्माणको व्यवसायीसँग ठेका सम्झौता अन्त्य गरी नयाँ सम्झौता गरिएको सन्दर्भमा कार्य सम्पादन जमानत र पेस्की समेत गरी 2,59,99,00,000 असुल गर्ने गरी निर्णय भएको थियो। सो निर्णय बमोजिम पनि सरकार रकम असुल नभएकोमा महालेखाले प्रश्न उठाएको छ। राष्ट्रिय खेलकुद परिषदले क्यानका अध्यक्ष चतुरबहादुर चन्द विरूद्ध पद दुरूपयोग सम्बन्धी उजुरीमा जवाफ दिन 5 दिनको अल्टिमेटम दिएको छ। अध्यक्ष चन्द विरूद्ध विभिन्न उजुरी परेको भन्दै परिषदले 5 दिनभित्र जवाफसहित प्रमाणिक कागजात उपलब्ध गराउन निर्देशन दिएको हो। चन्द विरूद्ध अख्तियारले गएको वैशाख 16 गते उजुरी दर्ता गरेपछि 29 गते खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो। मन्त्रालयले वैशाख 31 गते परिषदलाई पत्र लेख्दै 10 दिनभित्र जवाफ पठाउन भनेको थियो। मन्त्रालयको पत्रमा क्यानका अध्यक्ष र कोषाध्यक्ष लगायतका पदाधिकारीले पदीय अधिकारको दुरूपयोग गर्दै सार्वजनिक कोष अपचलन गरेको, अमेरिकामा भएको विश्वकप भ्रमणमा अनियमितता गरेको, कर्मचारी भर्ना प्रक्रियाको दुरूपयोग गरेको, अपाङ्गता भत्ताको दुरूपयोग गरेको, विश्वकप जर्सी र मा अनियमितता भएको लगायतका विषयमा जवाफ मागिएको थियो। परिषदले गएको बिहिबार क्यानलाई पत्राचार गर्दै चन्द विरूद्ध अख्तियारमा थुप्रै उजुरी परेको र उजुरीमा उठाइएका विषयमा बुधागत जवाफसहित प्रमाणित कागजात पठाउन भनेको हो। अब खबर फटाफट।
5: कैलालीको टिकापुरमा गोबरबाट सजावटका सामग्री बनाउने 9 दिने तालिम 50 जना स्थानीय महिलालाई। गोबरका गमला, सजावटका सामग्री, देवी देवताका मूर्ति, धूपबत्ती, अगरबत्ती, दियो लगायतका सामग्री बनाउन सिकाइँदै किसानलाई सिधै ग्राहकसँग जोड्न काभ्रे पाँचखाल नगरपालिकाको प्रयास। पाँचखाल चोकको बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार र शनिबार 2 दिने हाट बजार सञ्चालनमा। चितवनका बजार पसल अब सोमबारको साटो शनिबार बन्द हुने। सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिएका कारण अब सोमबार पसल खुलाउने चितवन उद्योग वाणिज्य संघको निर्णय। बागलुङ तमान खोलाको सोले डाँडामा जडीबुटी पार्क निर्माण। सोले डाँडाको 7 रोपनी जग्गामा पालिकाको जडीबुटी खेती। रक्सीले मातेपछि काकड भिट्टाबाट काठमाडौँ आउने रात्री बस छुटाएका पाल्पाका युवाको बेहोस अवस्थामा मेचीनगर 6 को बस पार्क नजिकैबाट उद्धार। 1,18,000 नगद सहित भेटिएका पाल्पा रामपुर 2 का हरि थापालाई धोलाबारीको आमदा अस्पतालमा भर्ना गरिएकोमा होस फेरेपछि फेला पार्न मुस्किल। भेटाएको पैसा बुझाउन प्रहरीलाई सकस।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको लडाई अन्त्यका लागि हदैसम्मको वार्ता भइसकेको भन्दै अब अन्तिम रूप दिनुपर्ने बताउनु भएको छ। अब सम्झौतामा सहमति भएसँगै होर्मुज जलमार्ग खोलिने पनि उहाँको भनाइ छ। तर इरानका संचार माध्यमले भने होर्मुज जलमार्ग निर्वाध खोल्ने विषय इरानी अधिकारीहरूले अस्वीकार गरेको र महत्वपूर्ण जहाज मार्ग तेहरानकै नियन्त्रणमा रहने दावी गरेका छन्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हिजो वार्ता जारी छ भन्नुभएको थियो।
6: The president's preference is always to solve problems such as these through a negotiated diplomatic solution. That's what we're working on right now. But this problem will be solved, as the president's made clear one way or the other. We hope it's done through the diplomatic route.
3: नेपाली राष्ट्रिय महिला भलिबल टोलीले काबा महिला भलिबल च्याम्पियनसिपको सेमी फाइनलमा स्थान पक्का गरेको छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको बहुदेशीय कबड्डलमा आज भएको खेलमा मालदिवसलाई 3-0 को सोझो सेटमा पराजित गर्दै नेपाली अन्तिम चारमा स्थान पक्का गरेको हो।
7: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पोखराको फिर्के खोलाको खोलाघर भित्रका संरचना आजदेखि डोजर लगाएर भत्काउन शुरू गरिएको छ। पूर्जा पाइसकेको घर जग्गामा समेत डोजर लगाएको भन्दै केही स्थानीयले आपत्ति जनाएका छन्। कृष्ण दवाडीको यो रिपोर्ट।
4: पोखराको फिर्के खोला अतिक्रमण गरी बनाइएको संरचनामा आइतबारदेखि डोजर चलेको छ। अन्धेरी कुनाबाट शुरू हुने फिर्के खोला बजारको मध्यभाग हुँदै फेवातालमा गएर मिसिन्छ। फिर्के मानवीय अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले संरचना भत्काउन शुरू गरेको हो। 0 किमी स्थित फिर्केको लाइन्स भवन, अन्धेरी कुना र बुढा नीलकण्ठ मन्दिर गरी 3 ठाउँबाट डोजर चलाइएको छ। महानगरले फिर्केको सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि 35 दिनको समय सीमा दिएको थियो, जुन शनिबार सकिएको थियो। महानगरले फिर्केमा डोजर चलाएपछि स्थानीयले भने खोलाघर भत्काउन सहमत रहे पनि व्यक्तिको जग्गामा भने मनपरी मापदण्ड लागू गरिएको पोखरा सिद्धार्थ चोकका ढाकाराम पराजुली बताउनुहुन्छ।
5: खोलाघर भत्काएमा सबैको सहमति नै जस्तो देखिएको छ खोलाघर भत्काउनमा, तर लालपुर्जा भित्रको जमिनलाई महानगरपालिकाले मनपरी तन्त्रले मापदण्ड कायम गरेर अर्काको निजी सम्पत्तिमाथि हस्तक्षेप गर्ने काम पनि गरेको छ, यो अन्यायपूर्ण छ। यही विषयमा उच्च पोखरामा मुद्दा परेर फैसला पनि भएको छ। के आदेश गरेको छ भने उचित क्षतिपूर्ति बिना त्यो लालपुर्जाभित्रको घर जग्गालाई कुनै नछुनु नचलाउनु भनेर आदेश पनि दिएको छ।
4: पोखरा महानगर प्रमुख धनराज आचार्यले फिर्के नापजाँच गर्दा 160 संरचना खोला घरमा निर्माण भएको बताउनुहुन्छ।
6: फिर्के चाहिँ बर्खाको बेलामा चाहिँ माथि हेर्दाखेरि त फिर्के सानो होला, तर गाईघाटसम्म आउँदाखेरि त फिर्के ठुलो खोलाको रूपमा आउँछ। ठाउँ ठाउँमा सहरभित्र प्रवेश गरेर ठुलो दनधनको क्षति पनि भएको छ। त्यसो भएको हुनाले चाहिँ खोला घर चाहिँ पहिला क्लियर गरौँ भनेर यसलाई अभियान सुरु गरेका छौँ।
3: नेपाल प्रहरीले आधाभन्दा बढी सड़क दुर्घटना तीव्र गतिका कारण हुने गरेको तथ्य निकालेको छ। गएको वैशाखमा मुलुकभर 2300 जति सड़क दुर्घटना भएको तथ्याङ्क आएको छ। ती दुर्घटनामा 54 जना महिला, 27 बालबालिका सहित 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार वैशाखभरमा 2294 दुर्घटना भएको छ। तीमध्ये आधाभन्दा बढी 1253 दुर्घटना तीव्र गतिका कारण भएको प्रहरीको विश्लेषण छ। यो अवधिमा 3300 सवारी साधन दुर्घटना भएको र सबैभन्दा बढी 2 पाङ्ग्रे सवारी साधन परेको प्रहरीको तथ्याङ्क छ। साँझ 6 देखि राति 12 बजेसम्म सबैभन्दा बढी दुर्घटना हुने गरेको पनि प्रहरीको भनाइ छ। प्रहरीका अनुसार करिब 2300 दुर्घटना मध्ये 137 दुर्घटना चालकको अक्षमता, 133 दुर्घटना हतारमा बाटो काट्दा, 112 दुर्घटना जाँड रक्सीले मातेका कारण र 46 दुर्घटना अनावश्यक ओभरटेकका कारण भएको पाइएको छ। ती दुर्घटनामा 750 जना गम्भीर र 3200 जना सामान्य घाइते भएका छन्। वैशाखभरमा ट्राफिक नियम उल्लंघन गर्ने 1,37,000 चालकलाई कार्यवाही गर्दा 11,83,00,000 जति जरिवाना उठेको समेत प्रहरीले जनाएको छ। कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर महेन्द्रनगर शाखाले रासायनिक मल वितरणको तयारी गरेको छ।
7: धान खेतीको मुख्य याम नजिकिँदै गर्दा शाखाले मौजदात मलको फेरि कोटा निर्धारण गरी सहकारी संस्था मार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको हो। हाल शाखाको गोदाममा 1000 मेट्रिक टन युरिया, 500 मेट्रिक टन डीएपी र 150 मेट्रिक टन पोटास छ। शाखा प्रबन्धक हेमराज जोशीले सहकारी मार्फत कोटा प्रणाली अनुसार किसानलाई मल बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ। यो मल सहकारीलाई निर्धारण गरिएको कोटा अन्तर्गतकै भए पनि निर्धारित समयभित्र नउठाउँदा गोदाममै थन्किएको हो। कार्यविधि अनुसार सहकारीले तोकिएको कोटाको मल 10 दिनभित्र उठाउनुपर्छ। गएको साउनदेखि हालसम्म शाखाले युरियाको 9 कोटा र डीएपीको 7 कोटा वितरण गरिसकिएको जनाएको छ। एउटा कोटा बराबर 500 मेट्रिक टन मल हुने जोशीको भनाइ छ। मौजदात मल फेरि वितरणका लागि प्रदेश मल वितरण व्यवस्थापन समितिलाई कोटा निर्धारणका लागि पत्राचार गरिएको उहाँले बताउनुभयो। शाखाले थप मल आपूर्तिका लागि केन्द्रीय कार्यालयमा माग गरी पठाइसकिएको जनाएको छ।
3: साङ्लोको चित्र राखेर भारतमा खुलेको नयाँ दल कक्रोच जनता पार्टीलाई पछ्याउने संख्या सलह अझै फैलिन थालेको छ। आफ्नो इन्स्टाग्राम खाताको नियन्त्रण

पुनः प्राप्त भएको जानकारी सहित कक्रोच जनताका संस्थापक अभिजित दीपक केले फलोअर्स संख्या 2.25 करोड़ नाघेको जानकारी दिनुभएको हो। इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गर्दै दीपक केले हामी फर्केका छौं, तपाईँले हामी बाँच्न के गर्न सक्षम छौं भनेर बिर्सिनुभयो भन्नुभएको छ। भिडियो पोस्टसँगै उहाँले साङ्गलोको तस्विर पनि शेयर गर्नुभएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: समीक्षा प्रतिवेदन तर्फ निर्देशन पनि दिएको छ। समीक्षा कार्यदलमा उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिव भविलाल विश्वकर्मा, पद्म अर्याल, भानुभक्त ढकाल र आठ प्रदेशका इन्चार्ज सदस्य छन्। एमाले यसअघि वडा निर्वाचन क्षेत्रीय कमिटिबाट समीक्षात्मक प्रतिवेदन मगाइसकेको छ। त्यसैका आधारमा एकीकृत प्रतिवेदन तयार पारेर बुझाउने कार्यदेश कार्यदललाई दिइएको छ। यस्तै बैठकले सरकारको स्वेच्छाचारी कार्यशैलीप्रति गम्भीर ध्यान आकर्षण भएको पनि जनाएको छ। बैठकपछि संचार कमीसँग कुरा गर्दै पार्टी उपमहासचिव लेखराज भट्टले पार्टी अध्यक्षबाट संगठनभित्र एकता कायम गर्न निर्देशन आएको जानकारी दिनुभएको छ। बैठकले पार्टी पदाधिकारीहरूको वरियताक्रम यथावत कायम रहने निर्णय समेत गरेको बताइएको छ। एमाले लोकतान्त्रिक पद्धति, संसदीय मूल्य मान्यता र संवैधानिक प्रक्रियालाई कमजोर पार्ने कुनै पनि कदम स्वीकार्य नहुने स्पष्ट पारेको छ। नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला मनोनित हुनुभएको छ। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैशाख 21 बैठकको निर्णय अनुसार पार्टी सभापति गगन कुमार थापाले कोइरालालाई अध्यक्षमा मनोनित गरेको मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। उहाँलाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न 9 बुधे कार्यदेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गरिएको कांग्रेसले जनाएको छ। मौतरीमा सुजिता ठाकुर हत्याकाण्डका 13 आरोपी मध्ये 10 जनालाई अदालतले सफाई दिएको छ। 2078 लोहारपट्टी नगरपालिका 7 भ्रममा पुर गाउँकी 26 वर्षीय सुजिता ठाकुरलाई आफ्नै देवर ससुरा लगायतले हत्या गरेर महिना दिनसम्म बेपत्ता पारेको अवस्थामा प्रहरीले शौचालयको सेफ्टी ट्याङ्कीबाट शव बरामद गरेको घटनाका आरोपी मध्ये 10 जनालाई 5 वर्षपछि महोत्तरी जिल्ला अदालतले सफाई दिएको हो। महोत्तरी जिल्ला अदालतका सूचना अधिकारी एवं सस्तेदार भरतमणि पोखरेलका अनुसार न्यायाधीश तीर्थराज केसीको इजलासले सो मुद्दामा 10 जनालाई सफाई दिने आदेश दिनुभएको हो। व्यक्ति बेपत्ता तथा ज्यान सम्बन्धी कसुर मुद्दामा आरोपी मध्ये कामेश्वर पाण्डे, अञ्जु कुमारी चौधरी, मोहम्मद अदम राइन, किशोरी मण्डल, विनोद मण्डल, नथुनी मण्डल, प्रिया ठाकुर, राम सखी देवी, पतिराम ठाकुर र भोगी महतोलाई अदालतले सफाई दिएको हो। आरोपीहरू उत्तम खत्वे र दुखी महतो नुनियाको हकमा मुद्दा मुल्तवी गरिएको सस्तेदार पोखरेलले जानकारी दिनुभएको छ। मृतक सुजिताका देवर रूपेश ठाकुरलाई महोत्तरी जिल्ला अदालतले जन्मकैदको सजाय, हकवालालाई क्षतिपूर्ति बापत 50,000 भराइदिने तथा पीड़ित राहत कोषमा 2,800 दाखिला गर्ने आदेश दिएको छ। नेकपा एमालेका नेता उमाशंकर अरगरियाले पार्टी परित्याग गर्नुभएको छ। आज उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गर्नुभएको हो। एमालेमा प्रवेश गरेको धेरै समय भए पनि आफूसँगै आएकाहरूको समायोजन हुन नसकेको र कमिटीविहीन भएको उहाँले आरोप लगाउनु भएको छ। पटक पटक जिल्लाको नेतृत्वबाट अपमानित हुने, लगनशील तथा इमान्दार कार्यकर्ताहरू अपहेलित हुने र पार्टी विरूद्ध लाग्नेहरू नै सम्मानित हुने प्रवृत्तिले आजित भएको भन्दै उहाँले दुःख यसो पोख्नु भएको छ। यस्ता विषयहरू केन्द्रमा जानकारी गराउँदा पनि कुनै किसिमको पहल नभएको उहाँको भनाइ छ। मुलुकमा ढुङ्गा लगायतका खानी सञ्चालकले राज्यलाई झण्डै 24 करोड़ रोयल्टी नतिरेको पाइएको छ। खानी र खानीबाट निकालिने वस्तुबाट राज्यलाई तिर्नुपर्ने 23,77,88,000 बराबर रोयल्टी तत्काल असुल गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ। महालेखाको 63 औं वार्षिक प्रतिवेदन अनुसार एक वर्षभन्दा बढ़ी अवधिसम्म उत्खनन बापतको रोयल्टी नबुझाएको र अनुमति पाएको भन्दा बढ़ी मात्रामा खानीबाट वस्तु निकाल्ने गरेको पाइएको छ। महालेखाले साधारण ढुङ्गाको प्रति घनमिटर 25 रूपियाँ रोयल्टी, 30% जरिवाना र 10% स्थानीय विकास शुल्क समेत असुल्न भनेको छ। खानी तथा खनिज पदार्थ नियमावली अनुसार खानीबाट खनिज वस्तु निकालिएको मात्राका आधारमा हरेक महिना सकिएको 7 दिनभित्र राजस्व खातामा रोयल्टी जम्मा गर्नुपर्ने व्यवस्था छ। खानी तथा भूगर्भ विभागबाट अनुमति पाएका खानीबाट 1,59,45,00,000 रोयल्टी संकलन भएको पनि प्रतिवेदनमा उल्लेख छ। कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुर महेन्द्रनगर शाखाले रासायनिक मल वितरणको तयारी गरेको छ।
1: धान खेतीको मुख्य याम नजिकिँदै गर्दा शाखाले मौजदात मलको फेरि कोटा निर्धारण गरी सहकारी संस्था मार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको हो। हाल शाखाको गोदाममा 1,000 मेट्रिक टन युरिया, 500 मेट्रिक टन डीएपी र 150 मेट्रिक टन पोटास छ।

0: चाहिँ के हो सुरुमा त्यो दुइटाको चाहिँ हामीले डिफरेन्स हेर्छौँ. नेसनल बिल्डिङ कोडहरू छ जसले चाहिँ हामीलाई हुनुपर्ने स्ट्यान्डर्ड कुराहरू दिएका छ. शिक्षा नीति अन्तर्राष्ट्रिय अभ्यासहरू छ जसले चाहिँ हामीलाई स्ट्यान्डर्ड हुनुपर्ने कुरा के हो त्यो दिएको छ. सुरुमा त्यो दुइटा कुरा अध्ययन गरेर अहिलेको करेन्ट के छ र हुनुपर्ने स्ट्यान्डर्ड के छ त्यो हेरेर हामी सुरुमा सबै स्कुलको मास्टर प्लान भनेर चाहिँ हामीले अगाडि काम गरिरहेका छौँ.
1: अहिलेको सरकारले आफ्नो बाचा पत्र अनुसार काम गरिरहेको उहाँको जिकिर छ.
0: बाचा पत्रमा भएको सम्पूर्ण कुरा पूरा गर्न व्यक्तिगत रूपमा पनि र पार्टीगत रूपमा पनि, पार्टीगत रूपमा पनि हामीले पहिलो एक महिनामा के गर्छौँ भनेर भनेका थियौँ, पहिलो दुई महिनामा के गर्छौँ र पहिलो सय दिनमा के गर्ने, एक वर्षमा के गर्ने भन्ने कुरा पनि सबै हामीले पूरा गर्दै गइरहेका छौँ.
1: तेह्रथुमको म्याङलुङमा शिक्षामा प्रविधिको प्रयोग विषय राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ. शिक्षण सिकाइ क्रियाकलापलाई प्रविधि मैत्री बनाउने उद्देश्यले हिजोदेखि सम्मेलन सुरु भएको हो. तेह्रथुमबाट पवित्र राईको रिपोर्ट.
2: शिक्षामा जुन ढङ्गले यो नयाँ प्रविधिको प्रयोग छ यसले चाहिँ के भनेदेखि भोलि आउने दिनहरूमा कसरी रोजगारी चाहिँ सृजना गर्ने, कसरी चाहिँ यो समाजलाई अगाडि बढाउने, अब हाम्रा युगका के भनेदेखि बाल बालिकाहरूले कसरी प्रतिस्पर्धी भएर आफूलाई अगाडि बढाउने, यी विषयहरूमा यहाँ प्रशस्त छलफल अन्तर्क्रिया प्रेजेन्टेसनहरू भइरहेका छन्.
3: पब्लिक क्याम्पस संघ कोशी प्रदेश अध्यक्ष समेत रहनुभएका सुकुना बहुमुखी क्याम्पस मोरङका प्रमुख अर्जुन राज अधिकारी हिजोदेखि सुरु भएको सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय सहित 9 विश्वविद्यालयका 17 क्याम्पसका प्राध्यापक, उप प्राध्यापक र विद्यार्थीहरूको सहभागिता रहेको छ. अबको शिक्षा प्रवृत्ति बिना अधुरो हुने भएकाले यो सम्मेलनले शिक्षालाई प्रवृत्तिसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुहुन्छ सम्मेलनका एक वक्ता, बरूड बहुमुखी क्याम्पस संखुवा सभाका प्रमुख चित्ररेखा अधिकारी.
4: अबको टिचरहरू भनेको त्यो बुकलेस हुन थाल्नु पर्दछ, आईसीटीलाई हामीले जोडेर कक्षा रूपमा लानु पर्दछ र अहिलेको जेनेरेसन मात्रै हामी त्यो एउटा के हुन्छ भनेदेखि त्यो खालको ट्याकल गर्न सकेन, टिचर हुनुपर्छ भन्ने कुराहरू त्यही एउटा हामीले प्राप्ति भएको छ र त्यो कुरा सिकाइहरू गरेर गइसकेपछि आफ्नो शैक्षिक संस्थाहरूमा त्यही त्यसलाई पनि हामी जोडेर लाने कार्यान्वयन गर्ने कुरामा लागेछौँ.
3: विश्वविद्यालय अनुदान आयोग UGC नेपालको आर्थिक सहयोगमा म्याङलुङ क्याम्पस तेह्रथुमले सम्मेलनको आयोजना गरेको हो. अनलाइन शिक्षा, डिजिटल सामग्री, भर्चुअल लर्निङ तथा अनुसन्धान प्रविधिको प्रयोगले शिक्षा क्षेत्रमा नयाँ सम्भावनाहरू सिर्जना गरिरहेको अवस्थामा राष्ट्रिय स्तरका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता तथा सहभागीहरू बीच विचार आदान प्रदान गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको म्याङलुङ क्याम्पस तेह्रथुमका क्याम्पस प्रमुख प्रकाश ढुङ्गानाले बताउनुभयो.
5: पुरानो शिक्षाले अब अध्ययन अध्यापनमा प्रायोरिटी नपाउने भएको हुनाले यसको मुख्य उद्देश्य नै भनेको विद्यार्थीलाई नवीन अभ्यास गराउनु, शिक्षण सिकाइमा नवीन अभ्यास, प्रविधिको प्रयोग, प्राविधिक उपकरणको प्रयोग गरेर हामीले सम्पूर्ण विद्यार्थीहरूले अनुसन्धान गरून्, शिक्षा लिउन् भन्ने उद्देश्य लिएर हामीले यो कार्यक्रम आयोजना गरेको हो.
3: कोशी प्रदेशको पहाड़ी जिल्ला तेह्रथुममा यो स्तरको बौद्धिक छलफल पहिलो पटक भएको हो. सम्मेलनमा वक्ताहरूले प्रस्तुत गरेका विषय वस्तुहरूबाट निकालिएको निष्कर्ष समेटिएको प्रतिवेदन पुस्तिका समेत तयार गरिने बताइएको छ.
1: पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा 24 मृत्यु भएको अधिकारीहरूले बताएका छन्. सैनिक सुरक्षाकर्मी बोकेको रेल केता शहर हुँदै गइरहेका बेला रेल मार्ग नजिक विस्फोट पदार्थले भरिएको सवारी साधन विस्फोट गराइएको थियो. थप विवरण बीबीसीका क्यारोलाइन डेभिसबाट.
6: The force of the explosion was so strong that nearby vehicles were also burnt out. There are images of blood-covered suitcases. According to a Pakistan railway official responsible for Quetta, the service was carrying military personnel travelling from their base to the main railway station so they could go home for next week's Eid holiday. The details of what happened has not yet been made public, but rail officials told the BBC that the explosion came from outside the train. An official told the news agency AFP that the blast was the result of an explosive-laden car driving into one of the carriages.
1: मालदिप्सलाई हराउँदै नेपाल कावा महिला भलिबल च्याम्पियनसिपको सेमी फाइनलमा पुगेको छ. समूह एको आफ्नो अन्तिम खेलमा आज नेपालले मालदिप्सलाई 3-0 सोझो सेटमा हराएको हो.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पोखराको फिर्की खोलाको खोला घरभित्रका संरचना आजदेखि डोजर लगाएर भत्काउन शुरू गरिएको छ। पूर्जा पाइसकेको घर जग्गामा समेत डोजर लगाएको भन्दै केही स्थानीयले भने आपत्ति जनाएका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: पोखराको फिर्के खोला अतिक्रमण गरी बनाइएको संरचनामा आइतबारदेखि डोजर चलेको छ। अन्धेरी कुनाबाट शुरू हुने फिर्के खोला बजारको मध्यभाग हुँदै फेवातालमा गएर मिसिन्छ। फिर्के मानवीय अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले संरचना भत्काउन शुरू गरेको हो। 0 किमी स्थित फिर्केको लाइन्स भवन, अन्धेरी कुना र बुढा नीलकण्ठ मन्दिर गरी 3 ठाउँबाट डोजर चलाइएको छ।

0: चाहिँ क्षतिपूर्ति बिना त्यो लालपुत्रभित्रको घर जग्गालाई कुनै नछुनु नचलाउनु भनेर आदेश पनि दिएको छ।
1: पोखरा महानगर प्रमुख धनराज आचार्यले फिर्के नाप जाँच गर्दा 160 संरचना खोला घरमा निर्माण भएको बताउनुहुन्छ।
2: फिर्के चाहिँ बर्खाको बेलामा चाहिँ माथि हेर्दाखेरि त फिर्के सानो होला, तर गाईघाटसम्म आउँदाखेरि त फिर्के ठुलो खोलाको रूपमा आउँछ। ठाउँ ठाउँमा सहरभित्र प्रवेश गरेर ठुलो दनधनको क्षति पनि भएको छ। त्यसो भएको हुनाले चाहिँ खोला घर चाहिँ पहिला क्लियर गरौँ भनेर यसलाई अभियान सुरु गरेका छौँ।
3: बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा सीमा विवादको विषय लिएर कुटपिटको घटनापछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ।
4: घटना भएको हप्ता दिनपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको नेतृत्वमा 10 जनाको टोली लामपाटातर्फ पठाइएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश बहादुर शाहीले लामपाटाको अवस्थाबारे बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली त्यसतर्फ गएको जानकारी दिनुभएको छ। हिजो प्रस्थान गरेको टोली आज लामपाटा पुग्नेछ। हुम्लाको खारपुनाथ 2 थलीका स्थानीयको समूहले हिमाली 3 वडा सदस्य पेमा गारा गुरूङ सहित 5 जनामाथि कुटपिट गरेको प्राप्त समाचारमा जनाइएको छ। हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौ अभियान लिएर पुगेको धनगढ़ीका मेयर गोपाल हमाल नेतृत्वको टोली अवरोधका कारण साइपाल बेस क्याम्प नपुग्दै फर्कनु परेको थियो। लामपाटामा प्रहरी चौकी निर्माण र सीमा विवादको विषयलाई लिएर खारपुनाथका स्थानीयको कुटपिटमा परेर घाइते भएका वडा सदस्य सहितको काठमाडौँमा उपचार गरिएको छ। उनीहरू सबै डिस्चार्ज भएका प्रहरीको भनाइ छ।
3: अब खबर फटाफट।
5: कैलालीको टिकापुरमा गोबरबाट सजावटका सामग्री बनाउने 9 दिने तालिम 50 जना स्थानीय महिलालाई गोबरका गमला, सजावटका सामग्री, देवी देवताका मूर्ति, धुपबत्ती, अगरबत्ती, दियो लगायतका सामग्री बनाउन सिकाइँदै किसानलाई सिधै ग्राहकसँग जोड्न काभ्रे 5 खाल नगरपालिकाको प्रयास। 5 खाल चोकको बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार र शनिबार 2 दिने हाट बजार सञ्चालनमा। चितवनका बजार पसल अब सोमबारको साटो शनिबार बन्द हुने। सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिएका कारण अब सोमबार पसल खुलाउने चितवन उद्योग वाणिज्य संघको निर्णय। बागलुङ तमान खोलाको सोले डाँडामा जडीबुटी पार्क निर्माण। सोले डाँडाको 7 रोपनी जग्गामा पालिकाको जडीबुटी खेती। रक्सीले मातेपछि काकड भित्ताबाट काठमाडौँ आउने रात्री बस छुटाएका पाल्पाका युवाको बेहोश अवस्थामा मेचीनगर 6 बस पार्क नजिकैबाट उद्धार। 1,18,000 नगद सहित भेटिएका पाल्पा रामपुर 2 हरि थापालाई धोलाबारीको आमदा अस्पतालमा भर्ना गरिएकोमा होश फेरेपछि फेला पार्न मुस्किल। भेटाएको पैसा बुझाउन प्रहरीलाई सकस। मोरङ रतुवामाई 3 मिर्चा डाँगी गाउँलाई जोड्ने रतुवाको झोलुङ्गे पुल निर्धारित मिति भन्दा 14 महिना अघि नै सम्पन्न। 747 मिटर लामो झोलुङ्गे पुल बनेपछि वर्खाको बेला गाउँमै थुनिएर बस्नुपर्ने मिर्चा डाँगीका बासिन्दाको बाध्यता अन्त्य। र खोटाङको खेलकुद साहित्यिक तथा पर्यटन महोत्सवमा 5 जना नगद सहित सम्मानित। 13 थुमका साहित्यकार रविमान लम्जेल, दिक्तेल रूपाकोट मजुवागढी 13 नुन्थलाका शिक्षक हेम नाछिरिङ, बुइपा 11 स्पोर्ट्स क्लबका अध्यक्ष प्रभुराम राई, लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे र दिक्तेलकी पत्रकार सबिना अछामी परियारलाई 11,111 रूपियाँ नगद सहित सम्मान।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुषा।
6: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: हुम्ला र बाजुराको सीमा क्षेत्र विवादबारे अध्ययन गर्न गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको कमाण्डमा टोली गठन गरेको छ. मन्त्रालयका प्रवक्ता एवं सहसचिवका अनुसार एसएसपीको संयोजकत्वमा छानबिन टोली गठन गर्ने निर्णय भएको हो. गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिव सहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा आकस्मिक टोली बनाइएको प्रवक्ता काफ्रेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ. यसअघि प्राविधिक अध्ययनका लागि भूमि व्यवस्था मन्त्रालयले नापी विभागका उपमहानिर्देशक सुशील डंगलको संयोजकत्वमा समिति गठन गरेको हो. जेठ 2 गते बाजुराको हिमाली गाउँपालिका 3 च्याचौर क्षेत्रमा निर्माणाधीन अस्थायी प्रहरी चौकीको विषयमा झडप भएको हो. सीमा क्षेत्रमै रहेको हुम्लाका स्थानीय र बाजुराका स्थानीय बीच झडप भएको थियो. नेकपा एमालेका नेता उमा शंकर अरगियारले पार्टी परित्याग गर्नुभएको छ. अरगरियाले सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै पार्टीको साधारण सम्बन्धित सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गर्नुभएको हो. एमालेमा प्रवेश गरेको धेरै समय भए पनि आफूसँगै आएकाहरूको समायोजन हुन नसकेको र कमिटी विहीन भएको उहाँले आरोप लगाउनु भएको छ. कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुर महेन्द्रनगर शाखाले रासायनिक मल वितरणको तयारी गरेको छ.
4: धान खेतीको मुख्य याम

0: शाखाले युरियाको 9 कोटा र डीएपीको 7 कोटा वितरण गरिसकिएको जनाएको छ। एउटा कोटा बराबर 500 मेट्रिक टन मल हुने जोशीको भनाइ छ। मौजदात मल फेरि वितरणका लागि प्रदेश मल वितरण व्यवस्थापन समितिलाई कोटा निर्धारणका लागि पत्राचार गरिएको उहाँले बताउनुभयो। शाखाले थप मल आपूर्तिका लागि केन्द्रीय कार्यालयमा माग गरी पठाइसकिएको जनाएको छ।
1: नेपाल प्रहरीले आधाभन्दा बढी सड़क दुर्घटना तीव्र गतिका कारण हुने गरेको तथ्य निकालेको छ।
2: गएको वैशाखमा मुलुकभर 2300 जति सड़क दुर्घटना भएको तथ्याङ्क आएको छ। ती दुर्घटनामा 54 जना महिला 27 बालबालिका सहित 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार वैशाखभरमा 2294 दुर्घटना भएको छ। तीमध्ये आधाभन्दा बढी 1253 दुर्घटना तीव्र गतिका कारण भएको प्रहरीको विश्लेषण छ। यो अवधिमा 3300 सवारी साधन दुर्घटना भएको र सबैभन्दा बढी 2 पाङ्ग्रे सवारी साधन परेको प्रहरीको तथ्याङ्क छ। साँझ 6 देखि राति 12 बजेसम्म सबैभन्दा बढी दुर्घटना हुने गरेको पनि प्रहरीको भनाइ छ। प्रहरीका अनुसार करिब 2300 दुर्घटना मध्ये 137 दुर्घटना चालकको अक्षमता, 133 दुर्घटना हतारमा बाटो काट्दा, 112 दुर्घटना जाँड रक्सीले मातेका कारण र 46 दुर्घटना अनावश्यक ओभरटेकका कारण भएको पाइएको छ। ती दुर्घटनामा 750 जना गम्भीर र 3200 जना सामान्य घाइते भएका छन्। वैशाखभरमा ट्राफिक नियम उल्लंघन गर्ने 1,37,000 चालकलाई कार्यवाही गर्दा 11,83,00,000 जति जरिवाना उठेको समेत प्रहरीले जनाएको छ।
1: युरोपेली नेताहरूले युक्रेनमाथि रूसले रातभर गरेको ठूलो हवाई आक्रमणको कड़ा आलोचना गरेका छन्। सयौं ड्रोन र मिसाइल प्रयोग गरिएको आक्रमणमा राजधानी किव र आसपासका क्षेत्रमा कम्तीमा 4 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। युरोपेली संघकी विदेश नीति प्रमुख काया कालसले रूसले ओराजेनिक ब्यालिस्टिक मिसाइल प्रयोग गरेर युक्रेनलाई त्रसित बनाउन खोजेको आरोप लगाउनु भएको छ। बीबीसीका संवाददाता जोनाथन बिलका अनुसार रूसले आफ्ना अत्याधुनिक मिसाइल प्रयोग गरेर पश्चिमी देशहरूलाई समेत सन्देश दिन खोजेको हो।
3: It's a message to European countries because they are within range of something like the Oreshnik. And that is essentially that Russia has this weapon. It's a very sophisticated weapon and is not much you can do to defend against itself. So I think it's more than just about Ukraine. It is a message to the West too.
1: नेपाली राष्ट्रिय महिला भलिबल टोलीले कावा मली महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा स्थान पक्का गरेको छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको बहुद्देश्यीय कवरहलमा भएको खेलमा मालदिव्सलाई 3-0 सोझो सेटमा पराजित गर्दै नेपालले आफ्नो अन्तिम चारमा स्थान पक्का गरेको हो।

0: Gorkha Radio.
1: Sainya Samuday ma.
2: Bilai bhari.
1: On air.
2: App ma.
1: Ani smart speaker ma bhanhos.
3: Play BFBS.
2: You BFBS Gorkha Radio ho.
1: Gorkha Radio.
4: सरकारी निकायले आपसमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र बिछाइएका खानेपानीको पाइपलाइनमा एक वर्षमै 6.5 करोड़ रूपियाँ भन्दा धेरै क्षति भएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले तयार पारेको 63 औं वार्षिक प्रतिवेदन अनुसार अन्तर निकायबीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा 6,59,68,000 रूपियाँ बराबरको क्षति भएको पाइएको हो। महालेखाको विवरण अनुसार नेपाल विद्युत प्राधिकरणले काम गर्दा 1,67,57,000 रूपियाँ बराबरको क्षति पुगेको त्यस्तै सड़क विभागले काम गर्दा 2,80,000, ललितपुर महानगरपालिकाले काम गर्दा 1,12,73,000 र अरू निकायका तर्फबाट 1,71,38,000 रूपियाँ बराबरको क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। एक निर्माण व्यवसायसँग ठेक्का सम्झौता अन्त्य गरी नयाँ सम्झौता गरिएको सन्दर्भमा कार्य सम्पादन जमानत र पेशकी समेत गरी 2,59,00,000 असुल गर्ने गरी निर्णय भएको थियो। सो निर्णय बमोजिम रकम असुल नभएकोमा महालेखाले प्रश्न उठाएको छ। नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दलको अध्यक्षमा मनिष कोइराला मनोनित हुनुभएको छ। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको वैशाख 21 को बैठकको निर्णय अनुसार पार्टी सभापति गगन थापाले कोइरालालाई अध्यक्षमा मनोनित गरेको मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। वहाँलाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न 9 बुँदे कार्यदेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गरिएको कांग्रेसले जनाएको छ। तेह्रथुमको माङलुङमा शिक्षामा प्रविधिको प्रयोग विषयक राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ। शिक्षण सिकाई क्रियाकलापलाई प्रविधि मैत्री बनाउने उद्देश्यले हिजोदेखि सम्मेलन शुरू भएको हो। तेह्रथुमबाट बबिता राईको रिपोर्ट।
5: शिक्षामा जुन ढंगले यो नयाँ प्रविधिको प्रयोग छ, यसले चाहिँ के भनेदेखि भोलि आउने दिनहरूमा कसरी रोजगारी चाहिँ सृजना गर्ने, कसरी चाहिँ यो समाजलाई अगाडि बढाउने, अब हाम्रा युगका के भनेदेखि बाल बालिकाहरूले कसरी प्रतिस्पर्धी भएर आफूलाई अगाडि बढाउने, यी विषयहरूमा यहाँ प्रशस्त छलफल अन्तर्क्रिया प्रेजेन्टेसनहरू भइरहेका छन्।
6: पब्लिक क्याम्प

0: आइसिटीलाई हामीले जोडेर कक्षा रूपमा लानुपर्दछ र अहिलेको जेनेरेसनमा चाहिँ हामी त्यो एउटा के हुन्छ भनेदेखि त्यो खालको ट्याकल गर्न सक्नु टिचर हुनुपर्छ भन्ने कुराहरू त्यही एउटा हामीले प्राप्ति भएको छ र त्यो कुरा सिकाइहरू गरेर गइसकेपछि आफ्नो शैक्षिक संस्थाहरूमा चाहिँ त्यसलाई पनि हामी जोडेर लाने कार्यान्वयन गर्ने कुरामा लागेछौँ।
1: विश्वविद्यालय अनुदान आयोग UGC नेपालको आर्थिक सहयोगमा म्याङलुङ क्याम्पस तेह्रथुमले सम्मेलनको आयोजना गरेको हो। अनलाइन शिक्षा, डिजिटल सामग्री, भर्चुअल लर्निङ तथा अनुसन्धान प्रविधिको प्रयोगले शिक्षा क्षेत्रमा नयाँ सम्भावनाहरू सिर्जना गरिरहेको अवस्थामा राष्ट्रिय स्तरका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता तथा सहभागीहरूबीच विचार आदान प्रदान गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको म्याङलुङ क्याम्पस तेह्रथुमका क्याम्पस प्रमुख प्रकाश ढुङ्गानाले बताउनुभयो।
2: पुरानो शिक्षाले अब अध्ययन अध्यापनमा प्रायोरिटी नपाउने भएको हुनाले यसको मुख्य उद्देश्य नै भनेको विद्यार्थीलाई नवीन अभ्यास गराउनु, शिक्षण सिकाइमा नवीन अभ्यास, प्रविधिको प्रयोग, प्राविधिक उपकरणको प्रयोग गरेर हामीले सम्पूर्ण विद्यार्थीहरूले अनुसन्धान गरून्, शिक्षा लिउन् भन्ने उद्देश्य लिएर हामीले यो कार्यक्रम आयोजना गरेको हो।
1: कोशी प्रदेशको पहाड़ी जिल्ला तेह्रथुममा यो स्तरको बौद्धिक छलफल पहिलो पटक भएको हो। सम्मेलनमा वक्ताहरूले प्रस्तुत गरेका विषय वस्तुहरूबाट निकालिएको निष्कर्ष समेटिएको प्रतिवेदन पुस्तिका समेत तयार गरिने बताइएको छ।
3: त्रिवीले जग्गा खाली गर्न पैदेश नै अल्टिमेटम दिएपछि प्राध्यापक र कर्मचारीका तीनवटा संस्थाले त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता गरेका छन्। नेपाल प्राध्यापक संघ, त्रिवी प्राध्यापक संघ र त्रिवी कर्मचारी संघले जग्गा फिर्ता गरेका हुन्। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा 24 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सैनिक सुरक्षाकर्मी बोकेको रेल क्वेटा शहर हुँदै गइरहेका बेला रेल मार्ग नजिक विस्फोटक पदार्थले भरिएको सवारी साधन विस्फोट गराइएको थियो। थप विवरण बीबीसीका क्यारोलाइन डेभिसबाट।
4: The force of the explosion was so strong that nearby vehicles were also burnt out. There are images of blood-covered suitcases. According to a Pakistan railway official responsible for Quetta, the service was carrying military personnel travelling from their base to the main railway station so they could go home for next week's Eid holiday. The details of what happened has not yet been made public, but rail officials told the BBC that the explosion came from outside the train. An official told the news agency AFP that the blast was the result of an explosive...
5: Yo, BFBS Kulkar Radio.

मुसमुस हासन चुरुट थुती तरुणीलाई हेरी बसे कि छे कान्छी नानी नया लुगा फेरी कोरके आँखा लाई हेर्छन् लाहु।

0: સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: पोखराको फिर्के खोलाको खोलाघर भित्रका संरचना हिजोदेखि डोजर लगाएर भत्काउन शुरू गरिएको छ. पूर्जा पाइसकेको घर जग्गामा समेत डोजर लगाएको भन्दै केही स्थानीयले भने आपत्ति जनाएका छन्. पोखराबाट कृष्ण दवाडीको रिपोर्ट.
4: पोखराको फिर्के खोला अतिक्रमण गरी बनाइएको संरचनामा आइतबारदेखि डोजर चलेको छ. अन्धेरी कुनाबाट शुरू हुने फिर्के खोला बजारको मध्यभाग हुँदै फेवातालमा गएर मिसिन्छ. फिर्के मानवीय अतिक्रमण परेपछि पोखरा महानगरपालिकाले संरचना भत्काउन शुरू गरेको हो. जिरो किमी स्थित फिर्केको लाइन्स भवन, अन्धेरी कुना र बुढा नीलकण्ठ मन्दिर गरी तीन ठाउँबाट डोजर चलाइएको छ. महानगरले फिर्केको सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि 35 दिनको समय सीमा दिएको थियो, जुन शनिबार सकिएको थियो. महानगरले फिर्केमा डोजर चलाएपछि स्थानीयले भने खोलाघर भत्काउन सहमत रहे पनि व्यक्तिको जग्गामा भने मनपरी मापदण्ड लागू गरिएको पोखरा सिद्धार्थ चोकका ढाकाराम पराजुली बताउनुहुन्छ.
5: खोलाघर भत्काएमा सबैको सहमति नै जस्तो देखिएको छ खोलाघर भत्काउनमा, तर लालपूर्जाभित्रको जमिनलाई महानगरपालिकाले मनपरी तन्त्रले मापदण्ड कायम गरेर अर्काको निजी सम्पत्तिमाथि हस्तक्षेप गर्ने काम पनि गरेको छ. यो अन्यायपूर्ण छ. यही विषयमा उच्च पोखरामा मुद्दा परेर फैसला पनि भएको छ. के आदेश गरेको छ भने उचित क्षतिपूर्ति बिना त्यो लालपूर्जाभित्रको घर जग्गालाई कुनै नछुनु नचलाउनु भनेर आदेश पनि दिएको छ.
4: पोखरा महानगर प्रमुख धनराज आचार्यले फिर्के नापजाँच गर्दा 160 संरचना खोला घरमा निर्माण भएको बताउनुहुन्छ.
6: फिर्के चाहिँ बर्खाको बेलामा चाहिँ माथि हेर्दा त फिर्के सानो होला, तर गाईघाटसम्म आउँदाखेरि त फिर्के ठुलो खोलाको रूपमा आउँछ. ठाउँ ठाउँमा सहरभित्र प्रवेश गरेर ठुलो दनधनको क्षति पनि भएको छ. त्यसो भएको हुनाले चाहिँ खोला घर चाहिँ पहिला क्लियर गरौँ भनेर यसलाई अभियान सुरु गरेका छौँ.
3: मुलुकमा ढुङ्गा लगायतका खानी सञ्चालकले राज्यलाई झन्डै 24 करोड रोयल्टी नतिरेको पाइएको छ.
7: खानी र खानीबाट निकालिने वस्तुबाट राज्यलाई तिर्नुपर्ने 23,77,88,000 बराबर रोयल्टी तत्काल असुल गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ. महालेखाको 63 औं वार्षिक प्रतिवेदन अनुसार एक वर्षभन्दा बढी अवधिसम्म उत्खनन बापतको रोयल्टी नबुझाएको र अनुमति पाएको भन्दा बढी मात्रामा खानीबाट वस्तु निकाल्ने गरेको पाइएको छ. महालेखाले साधारण ढुङ्गाको प्रति घनमिटर 25 रूपियाँ रोयल्टी, 30% जरिवाना र 10% स्थानीय विकास शुल्क समेत असुल्न भनेको छ. खानी तथा खनिज पदार्थ

0: काभ्रे पाँचखाल नगरपालिकाको प्रयास, पाँचखाल चोकको बोहरे दोभान जाने बाटोमा हरेक शुक्रबार र शनिबार दुई दिने हाट बजार सञ्चालनमा। चितवनका बजार पसल अब सोमबारको साटो शनिबार बन्द हुने। सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिएका कारण अब सोमबार पसल खुलाउने चितवन उद्योग वाणिज्य संघको निर्णय। बागलुङ तमान खोलाको सोले डाँडामा जडीबुटी पार्क निर्माण, सोले डाँडाको सात रोपनी जग्गामा पालिकाको जडीबुटी खेती। रक्सीले मातेपछि काकड भिट्टाबाट काठमाडौँ आउने रात्री बस छुटाएका पाल्पाका युवाको बेहोस अवस्थामा मेचीनगर छको बस पार्क नजिकैबाट उद्धार। 1,18,000 नगद सहित भेटिएका पाल्पा रामपुर दुईका हरि थापालाई धोलाबारीको आमदा अस्पतालमा भर्ना गरिएकोमा होस फेरेपछि फेला पार्न मुस्किल, भेटाएको पैसा बुझाउन प्रहरीलाई सकस। मोरङ रतुवामाई तीनको मिर्चा डाँगी गाउँलाई जोड्ने रतुवाको झोलुङ्गे पुल निर्धारित मिति भन्दा 14 महिना अघि नै सम्पन्न। 747 मिटर लामो झोलुङ्गे पुल बनेपछि वर्खाको बेला गाउँमै थुनिएर बस्नुपर्ने मिर्चा डाँगीका बासिन्दाको बाध्यता अन्त्य। र खोटाङको खेलकुद साहित्यिक तथा पर्यटन महोत्सवमा 5 जना नगद सहित सम्मानित। 13 थुम्का साहित्यकार रविमान लम्जेल, दिक्तेल रूपाकोट मजुवागढी 13 नुन्थलाका शिक्षक हेम नाछिरिङ, बुइपा 11 स्पोर्ट्स क्लबका अध्यक्ष प्रभुराम राई, लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे र दिक्तेलकी पत्रकार सबिना अछामी परियारलाई 11,111 रूपियाँ नगद सहित सम्मान।
1: युरोपियन नेताहरूले युक्रेनमाथि रूसले राजभर गरेको ठूलो हवाई आक्रमणको कडा आलोचना गरेका छन्।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले मुलुकभरका सामुदायिक विद्यालयलाई वैज्ञानिक र व्यवस्थित बनाउन सरकारले देशभरका 27,000 विद्यालयको अध्ययन शुरू गर्ने बताउनु भएको छ. काठमाडौँ क्षेत्र नम्बर 5 आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै मन्त्री पोखरेल,
4: स्थानीय तह मार्फत जान्छौँ, हामीले एउटा ढाँचा पनि बनाउँछौँ, स्थानीय तहसँग समन्वय पनि गर्छौँ, सहकार्य पनि गर्छौँ, र त्यहाँ मार्फत हामी नेपालभरिका 27,000 सम्पूर्ण विद्यालयमा जान्छौँ. गएर हामी के कुरा अध्ययन गर्छौँ भने त्यो विद्यालयको भौगोलिक अवस्था अहिले के छ, भवनहरू कस्ता छन्, कतिवटा कक्षा कोठाहरू छन्, फर्निचरहरू कस्ता छन्, ग्राउन्ड कभरेज एरिया कति छ, खुल्ला स्पेस कति छ, बाथरूम कति छ, स्टाफ रुमहरू कति छ, हामी पहिलो चरणमा सबै कुरा अध्ययन गर्छौँ. र त्यो चाहिँ अहिलेको करेन्ट के छ र हाम्रो हुनुपर्ने चाहिँ स्ट्यान्डर्ड चाहिँ के हो, त्यो दुइटाको चाहिँ हामीले डिफरेन्स हेर्छौँ. नेसनल बिल्डिङ कोडहरू छ जसले चाहिँ हामीलाई हुनुपर्ने स्ट्यान्डर्ड कुराहरू दिएका छ. शिक्षा नीति अन्तर्राष्ट्रिय अभ्यासहरू छ जसले चाहिँ हामीलाई स्ट्यान्डर्ड हुनुपर्ने कुरा के हो त्यो दिएको छ. सुरुमा त्यो दुइटा कुरा अध्ययन गरेर अहिलेको करेन्ट के छ र हुनुपर्ने स्ट्यान्डर्ड के छ त्यो हेरेर हामी सुरुमा सबै स्कुलको मास्टर प्लान भनेर चाहिँ हामीले अगाडि काम गरिरहेका छौँ.
3: अहिलेको सरकारले आफ्नो वाचापत्र अनुसार काम गरिरहेको उहाँको जिकिर छ.
4: वाचापत्रमा भएको सम्पूर्ण कुरा पूरा गर्न व्यक्तिगत रूपमा पनि र पार्टीगत रूपमा पनि, पार्टीगत रूपमा पनि हामीले पहिलो एक महिनामा के गर्छौँ भनेर भनेका थियौँ, पहिलो दुई महिनामा के गर्छौँ र पहिलो 100 दिनमा के गर्ने, एक वर्षमा के गर्ने भन्ने कुरा पनि सबै हामीले पूरा गर्दै गइरहेका छौँ.
3: कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुर महेन्द्रनगर शाखाले रासायनिक मल वितरणको तयारी गरेको छ.
5: धान खेतीको मुख्य याम नजिकिँदै गर्दा शाखाले मौजदात मलको फेरि कोटा निर्धारण गरी सहकारी संस्था मार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको हो. हाल शाखाको गोदाममा 1000 मेट्रिक टन युरिया, 500 मेट्रिक टन डिएपी र 150 मेट्रिक टन पोटास छ. शाखा प्रबन्धक हेमराज जोशीले सहकारी मार्फत कोटा प्रणाली अनुसार किसानलाई मल बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ. यो मल सहकारीलाई निर्धारण गरिएको कोटा अन्तर्गतकै भए पनि निर्धारित समयभित्र नउठाउँदा गोदाममै थन्किएको हो. कार्यविधि अनुसार सहकारीले तोकिएको कोटाको मल 10 दिनभित्र उठाउनुपर्छ. गएको साउनदेखि हालसम्म शाखाले युरियाको 9 कोटा र डिएपीको 7 कोटा वितरण गरिसकिएको जनाएको छ. एउटा कोटा बराबर 500 मेट्रिक टन मल हुने जोशीको भनाइ छ. मौजदात मल फेरि वितरणका लागि प्रदेश मल वितरण व्यवस्थापन समितिलाई कोटा निर्धारणका लागि पत्राचार गरिएको उहाँले बताउनुभयो. शाखाले थप मल आपूर्तिका लागि केन्द्रीय कार्यालयमा माग गरी पठाइसकिएको जनाएको छ.
3: नेपाल प्रहरीले आधाभन्दा बढी सड़क दुर्घटना तीव्र गतिका कारण हुने गरेको तथ्य निकालेको छ.
6: गएको वैशाखमा मुलुकभर 2,300 जति सड़क दुर्घटना भएको तथ्याङ्क आएको छ. ती दुर्घटनामा 54 जना महिला, 27 बालबालिका सहित 239 जनाको ज्यान गएको छ. नेपाल प्रहरीको तथ्याङ्क अनुसार वैशाखभरमा 2,294 दुर्घटना भएको छ. तीमध्ये आधाभन्दा बढी 1,253 दुर्घटना तीव्र गतिका कारण भएको प्रहरीको विश्लेषण छ. यो अवधिमा 3,300 सवारी साधन दुर्घटना भएको र सबैभन्दा बढी 2 पाङ्ग्रे सवारी साधन परेको प्रहरीको तथ्याङ्क छ. 6 देखि राति 12 बजेसम्म सबैभन्दा बढी दुर्घटना हुने गरेको पनि

0: गरेको बताउनु भएको छ। उहाँले युद्ध अन्त्य गर्ने सम्झौतामा हतार नगर्न आफ्ना प्रतिनिधिहरूलाई निर्देशन दिनु भएको छ। ट्रम्पका अनुसार दुवै पक्षका लागि सही निर्णय हुनु महत्वपूर्ण भएकाले सावधानीपूर्वक वार्ता भइरहेको हो। बीबीसीका उत्तर अमेरिका संवाददाता पिटर बाउज।
1: This appears to be an attempt by Donald Trump to lower expectations that a final deal is imminent. Writing on his Truth Social platform, the president says the US's relationship with Iran is becoming more professional and productive, but that both sides must take their time and get it right. Some senior Republicans have said they are deeply concerned by reports of a potential deal.
0: नेपाली राष्ट्रिय महिला भलिबल टोलीले काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको बहुद्देश्य कवर्ड हलमा भएको खेलमा मालदिवसलाई 3-0 सोझो सेटमा पराजित गर्दै नेपाल अन्तिम चारमा स्थान पक्का गरेको हो।
2: यो बीएफबीएस कुलकर्म रेडियो हो।

0: સૌમ્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: प्रतिनिधि सभाका प्रतिपक्षी दलले प्रधानमन्त्री र सभामुखको कार्यशैलीमाथि प्रश्न उठाउँदै मोर्चा कस्न थालेका छन्. प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अरियालले विपक्षी दलप्रति गैर संवैधानिक कार्य गरेको भन्दै उनीहरूले छलफल चलाउन थालेका हुन्. एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको कांग्रेस नेकपा र राप्रपा प्रमुख सचेतक बीच प्रधानमन्त्रीले संसदको अवमूल्यन गरेको र गैर संवैधानिक गतिविधि बढ़दै गएको तथा सभामुखले संसदीय मूल्य मान्यता विपरीत विपक्षी दलको आवाज दबाउन खोजेको विषयमा गम्भीर समीक्षा भएको एमाले प्रमुख सचेतक ऐन महरले जानकारी दिनुभयो. सभामुख अरियालले दलीय व्यवहार देखाएको विपक्षी दलको आरोप छ. बैठकले संविधानको कार्यान्वयन, प्रतिनिधि सभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका लागि संयुक्त आवाज उठाउने निष्कर्ष निकालेको उहाँको भनाइ छ. प्रतिपक्षी दलले सरकारलाई जवाबदेही बनाउन खोजे पनि सभामुखले साथ नदिएको विपक्षी दलको ठहर छ. हुरीका कारण मुलुकका विभिन्न ठाउँमा बिजुली आपूर्ति बन्द भएपछि नेपाल विद्युत प्राधिकरणले मर्मसम्हारको काम तीव्र पारेको छ. प्राधिकरणका अनुसार रूख ढल्दा प्रसारण लाइन प्रभावित भएका कारण केही क्षेत्रमा अस्थायी रूपमा विद्युत सेवा बन्द भएको हो. प्रभावित क्षेत्रमा प्राविधिक टोली खटिएर लाइन मर्मत तथा पुनः सञ्चालनको काम गरिरहेको जनाएको छ. ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले तत्काल मर्मत गरी विद्युत आपूर्ति सहज बनाउन निर्देशन दिनुभएको छ. प्राधिकरणले आज बिहानसम्म अधिकांश ठाउँमा सेवा नियमित गर्ने प्रयास भइरहेको जनाएको. कञ्चनपुरमा अत्याधिक गर्मी बढेपछि विद्यालयहरूको पठन पाठन प्रभावित भएको छ. भीमदत्त नगरपालिकाले पर्सीसम्म सबै सामुदायिक र संस्थागत विद्यालयमा विदा दिएको छ. त्यस्तै कृष्णपुर नगरपालिकाले पनि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ. नगरपालिकाका अनुसार विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो. विदा गर्मी विदाबाट कट्टा गरिनेछ. हाल कञ्चनपुर र कैलाली क्षेत्रमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि कक्षा कोठामा बस्न कठिन भएको शिक्षकहरूले बताएका छन्. मुलुकमा ढुङ्गा लगायतका खानी सञ्चालकले राज्यलाई झण्डै 24 करोड़ रोयल्टी नतिरेको पाइएको छ.
4: खानी र खानीबाट निकालिने वस्तुबाट राज्यलाई तिर्नुपर्ने 23,77,88,000 बराबर रोयल्टी तत्काल असुल गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ. महालेखाको 63 औं वार्षिक प्रतिवेदन अनुसार एक वर्षभन्दा बढ़ी अवधिसम्म उत्खनन बापतको रोयल्टी नबुझाएको र अनुमति पाएको भन्दा बढ़ी मात्रामा खानीबाट वस्तु निकाल्ने गरेको पाइएको छ. महालेखाले साधारण ढुङ्गाको प्रति घनमिटर 25 रूपियाँ रोयल्टी, 30% जरिवाना र 10% स्थानीय विकास शुल्क समेत असुल्न भनेको छ. खानी तथा खनिज पदार्थ नियमावली अनुसार खानीबाट खनिज वस्तु निकालिएको मात्राका आधारमा हरेक महिना सकिएको 7 दिनभित्र राजस्व खातामा रोयल्टी जम्मा गर्नुपर्ने व्यवस्था छ. खानी तथा भूगर्भ विभागबाट अनुमति पाएका खानीबाट 1,59,45,00,000 रोयल्टी संकलन भएको पनि प्रतिवेदनमा उल्लेख छ.
3: पोखराको फेवातालमा राष्ट्रिय स्तरको खुला डुङ्गा दौड़ प्रतियोगिता आयोजना हुने भएको छ. फेवा डुङ्गा व्यवसाय संगठनको आयोजनामा यही जेठ 18 गते तेस्रो संस्करणको पुरूष तथा महिला दुवै समूहको प्रतियोगिता हुने भएको हो. आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य फेवातालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचार प्रसार गर्नु, पर्यटन प्रवर्धन गर्नु र सम्भावित दुर्घटनाबारे सचेतना फैलाउनु रहेको छ. पुरूषतर्फ बाराही घाटदेखि लेक हाउससम्म करिब 3 किलोमिटर र महिलातर्फ बाराही घाटदेखि लिची गार्डनसम्म 2 किलोमिटर दूरीमा दौड़ हुनेछ. प्रतियोगितामा पुरूषतर्फ 35 र महिलातर्फ 15 टोलीको सहभागिता रहनेछ. प्रत्येक टोलीमा 3 डुङ्गा चालक रहनेछन्. नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्धनमा हुने प्रतियोगितामा महिला तथा पुरूष दुवैतर्फ प्रथमले 30,000, द्वितीयले

0: बोहरे दोभान जाने बाटोमा हरेक शुक्रबार र शनिबार दुई दिने हाट बजार सञ्चालनमा। चितवनका बजार पसल अब सोमबारको साटो शनिबार बन्द हुने। सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिएका कारण अब सोमबार पसल खुलाउने चितवन उद्योग वाणिज्य संघको निर्णय। बागलुङ तमान खोलाको सोले डाँडामा जडीबुटी पार्क निर्माण।
1: यो PFBS गोर्खा रेडियो हो।

0: समुदायमा
1: लाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पोखराको फिर्के खोलाको खोलाघर भित्रका संरचना हिजोदेखि डोजर लगाएर भत्काउन शुरू गरिएको छ। पूर्जा पाइसकेको घर जग्गामा समेत डोजर लगाएको भन्दै केही स्थानीयले भने आपत्ति जनाएका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: पोखराको फिर्के खोला अतिक्रमण गरी बनाइएको संरचनामा आइतबारदेखि डोजर चलेको छ। अन्धेरीकुनाबाट शुरू हुने फिर्के खोला बजारको मध्यभाग हुँदै फेवातालमा गएर मिसिन्छ। फिर्के मानवीय अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले संरचना भत्काउन शुरू गरेको हो। 0 किमी स्थित फिर्केको लाइन्स भवन, अन्धेरीकुना र बुढा नीलकण्ठ मन्दिर गरी 3 ठाउँबाट डोजर चलाइएको छ। महानगरले फिर्केको सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि 35 दिनको समय सीमा दिएको थियो, जुन शनिबार सकिएको थियो। महानगरले फिर्केमा डोजर चलाएपछि स्थानीयले भने खोलाघर भत्काउन सहमत रहे पनि व्यक्तिको जग्गामा भने मनपरी मापदण्ड लागू गरिएको पोखरा सिद्धार्थ चोकका ढाकाराम पराजुली बताउनुहुन्छ।
5: खोलाघर भत्काउँछ यसमा सबैको सहमति नै जस्तो देखिएको छ खोलाघर भत्काउनमा, तर लालपुर्जा भित्रको जमिनलाई महानगरपालिकाले मनपरी तन्त्रले मापदण्ड कायम गरेर अर्काको निजी सम्पत्तिमाथि हस्तक्षेप गर्ने काम पनि गरेको छ, यो अन्यायपूर्ण छ। यही विषयमा उच्च पोखरामा मुद्दा परेर फैसला पनि भएको छ। के आदेश गरेको छ भने उचित क्षतिपूर्ति बिना त्यो लालपुर्जाभित्रको घर जग्गालाई कुनै नछुनु नचलाउनु भनेर आदेश पनि दिएको छ।
4: पोखरा महानगर प्रमुख धनराज आचार्यले फिर्के नापजाँच गर्दा 160 संरचना खोला घरमा निर्माण भएको बताउनुहुन्छ।
6: फिर्के चाहिँ बर्खाको बेलामा चाहिँ माथि हेर्दा त फिर्के सानो होला, तर गाईघाटसम्म आउँदाखेरि त फिर्के ठुलो खोलाको रूपमा आउँछ। ठाउँ ठाउँमा सहरभित्र प्रवेश गरेर ठुलो दनधनको क्षति पनि भएको छ। त्यसो भएको हुनाले चाहिँ खोला घर चाहिँ पहिला क्लियर गरौँ भनेर यसलाई अभियान सुरु गरेका छौँ।
3: पोखराको फेवातालमा राष्ट्रिय स्तरको खुला डुङ्गा दौड़ प्रतियोगिता आयोजना हुने भएको छ। फेवा डुङ्गा व्यवसाय संगठनको आयोजनामा यही जेठ 18 गते तेस्रो संस्करणको पुरूष तथा महिला दुवै समूहको प्रतियोगिता हुने भएको हो। आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य फेवातालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचार प्रसार गर्नु, पर्यटन प्रवर्धन गर्नु र सम्भावित दुर्घटनाबारे सचेतना फैलाउनु रहेको छ। पुरूषतर्फ बाराही घाटदेखि लेक हाउससम्म करिब 3 किलोमिटर र महिलातर्फ बाराही घाटदेखि लिची गार्डनसम्म 2 किलोमिटर दूरीमा दौड़ हुनेछ। प्रतियोगितामा पुरूषतर्फ 35 र महिलातर्फ 15 टोलीको सहभागिता छ। प्रत्येक टोलीमा 3 डुङ्गा चालक रहनेछन्। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्धनमा हुने प्रतियोगितामा महिला तथा पुरूष दुवैतर्फ पहिलो हुनेले 30,000 रूपियाँ, दोस्रोले 20,000, तेस्रोले 10,000 र सान्त्वनाले 5,000 रूपियाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन्। अब खबर फटाफट।
7: कैलालीको टिकापुरमा गोबरबाट सजावटका सामग्री बनाउने 9 दिने तालिम 50 जना स्थानीय महिलालाई। गोबरका गमला, सजावटका सामग्री, देवी देवताका मूर्ति, धुपबत्ती, अगरबत्ती, दियो लगायतका सामग्री बनाउन सिकाइँदै किसानलाई सिधै ग्राहकसँग जोड्न काभ्रे पाँचखाल नगरपालिकाको प्रयास। पाँचखाल चोकको बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार र शनिबार 2 दिने हाट बजार सञ्चालनमा। चितवनका बजार पसल अब सोमबारको साटो शनिबार बन्द हुने। सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिएका कारण अब सोमबार पसल खुलाउने चितवन उद्योग वाणिज्य संघको निर्णय। बागलुङ तमान खोलाको सोले डाँडामा जडीबुटी पार्क निर्माण। सोले डाँडाको 7 रोपनी जग्गामा पालिकाको जडीबुटी खेती। रक्सीले मातेपछि काकड भिट्टाबाट काठमाडौँ आउने रात्रिबस छुटाएका पाल्पाका युवाको बेहोश अवस्थामा मेचीनगर 6 को बस पार्क नजिकैबाट उद्धार। 1,18,000 नगद सहित भेटिएका पाल्पा रामपुर 2 का हरि थापालाई धोलाबारीको आमदा अस्पतालमा भर्ना गरिएकोमा होश फेरेपछि फेला पार्न मुस्किल। भेटाएको पैसा बुझाउन प्रहरीलाई सकस। मोरङ रतुवामाई 3 को मिर्चा डाँगी गाउँलाई जोड्ने रतुवाको झोलुङ्गे पुल निर्धारित मिति भन्दा 14 महिना अघि नै सम्पन्न। 747 मिटर लामो झोलुङ्गे पुल बनेपछि बर्खाको बेला गाउँमै थुनिएर बस्नुपर्ने मिर्चा डाँगीका बासिन्दाको बाध्यता अन्त्य। र खोटाङको खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सवमा 5 जना नगद सहित सम्मानित। 13 थुमका साहित्यकार रविमान लम्जेल, दिक्तेल रूपाकोट मजुवागढी 13 नुन्थलाका शिक्षक हेम नाछिरिङ, बुइपा 11 स्पोर्ट्स क्लबका अध्यक्ष प्रभुराम राई, लफ्याङका वडा